आदरणीय श्रोता, अहिलेसम्म तपाईँ विभिन्न भजनहरू सुन्दै हुनुहुन्थ्यो। भजन मार्फत तपाईँको आत्मभित्र अध्यात्म प्रवेशको हाम्रो सत्प्रयास तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह तथा सुझाव अवश्य पठाउनुहोला। हामी हरेक बिहान 5 बजे भजन श्रवणको यो अध्यायलाई निरन्तरता दिने नै छौँ। आजका लागि भने अध्यात्म दर्शनको समय सकियो। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। नमस्कार।

शुभ बिहानी, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र यो समय अध्यात्म दर्शनको हो। अबको करिब एक घन्टा हामी तपाईँलाई अध्यात्मतिर जोड्नेछौँ। प्रभातको यो पल हामी तपाईँलाई सुमधुर भजन सुनाएर आजको दिनलाई आध्यात्मिक र शान्त बनाउने सत् प्रयासका साथ हामी आजको दिनलाई शुभारम्भ गर्दैछौँ। आज आइतबार, हामी भगवान सूर्यको भजन महिमा निरन्तर एक घन्टा प्रस्तुत गर्नेछौँ। भगवान सूर्यदेवको आशीर्वादले तपाईँका आजका काम सबै बनुन्। हाम्रो शुभकामना।

0: तपाईँको मेरो रुगुल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौँ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन। जस्तै चुरोट, जाड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाईवस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्,
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै।
5: अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक

0: बारेमा केही सिकौँ अफिस जाँ बजाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौँ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौँ, गीत सुन्दै बजार बुझौँ, बजार बुझ्दै गीत सुनौँ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनुहोला।
1: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
2: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
3: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
2: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
3: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
4: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
2: रेडियो अर्थ सरोकारमा,
5: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48, हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
0: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौँ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौँ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
3: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
2: अर्थ सरोकार खास खबर,
6: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी,
2: रेडियो अर्थ सरोकारमा।
0: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नुपर्छ, पैसाको कारोबार न हो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
4: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
2: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
7: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभिभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
8: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रियापछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा आइपर्ने सम्भावित आर्थिक जोखिमका लागि गरिने बिमा नै लघु बिमा हो। लघु बिमा ग्राह्यस्थ लघु बिमा, स्वास्थ्य लघु बिमा, दुर्घटना लघु बिमा, बाली लघु बिमा, लघु व्यवसाय बिमा, पशुपक्षी लघु बिमा, सर्वाधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र गम्भीर प्रकृतिको रोग बिमा लघु बिमाका प्रकारहरू हुन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाँड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्त्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नुपर्छ। पैसाको कारोबार न हो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि, र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास हो।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा आइपर्ने सम्भावित आर्थिक जोखिमका लागि गरिने बिमा नै लघु बिमा हो। लघु बिमा ग्राह्यस्थ लघु बिमा, स्वास्थ्य लघु बिमा, दुर्घटना लघु बिमा, बाली लघु बिमा, लघु व्यवसाय बिमा, पशुपक्षी लघु बिमा, सर्वाधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र गम्भीर प्रकृतिको रोग बिमा लघु बिमाका प्रकारहरू हुन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्त्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्!
4: आर्थिक क्षेत्रका जानकारी लिउ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनुहोला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौँ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौँ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नुपर्छ। पैसाको कारोबार न हो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आय आर्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: शुभ बिहानी, यति बेला बिहानको 8 बजेको छ। अब त अफिसका लागि तयारी गर्ने बेला पनि भयो, नानी बाबुलाई स्कुल पुर्याउने बेला पनि भयो। यो सुन्दर समयमा आजको सुखद दिनका लागि आफूले आस्था राख्ने भगवानलाई सम्झनुहोस्। आज अफिसमा गरेका सबै काम राम्रोसँग पुरा गर्नका लागि आवश्यक तयारी पनि गर्नुभयो होला। सकेसम्म बाहिरको खाना खाजा नखाँदा राम्रो। घरबाटै खाजा वा खाना लैजाने बानी बसाल्नुहोस्। बिहानको समयमा कामको धेरै चिन्ता भने लिनु हुँदैन, यस विषयमा ख्याल गर्नुहोस्। हो श्रोतावृन्द, यति बेला बिहानको 8 बजिसकेको छ। आजको तपाईँको दिन शुभ रहोस्। रेडियो अर्थ सरोकार पनि सुन्दै रहनुहोला।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
2: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
1: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्कबारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दाबी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौँ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-0668।

0: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
1: नमस्कार, अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब प्रस्तुत हुँदैछ कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। यो कार्यक्रममा हामी वित्तीय सचेतनाका सन्देशसँगै सुमधुर नेपाली गीत सङ्गीत सुनाउँछौँ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: व्यवसायिक योजना किन चाहिन्छ तपाईँलाई? आज हामी तपाईँलाई यही बारेमा जानकारी गराउँछौ। व्यवसाय सञ्चालन गर्दा अलमल्ल नभइकन दैनिक काम तथा निर्णय गर्नका लागि तपाईँलाई व्यवसायिक योजना चाहिन्छ। व्यवसायका लागि ऋण लिँदा व्यवसायिक योजना भयो भने प्राथमिकता दिइन्छ। लगानी गर्ने कि नगर्ने लेखा जोखा गर्न पनि तपाईँलाई व्यवसायिक योजनाले मद्दत गर्दछ। यस्तै तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन् र कुन कुन कुराहरूको कमी छ भनी पहिचान गर्न पनि मद्दत गर्दछ। साथै व्यवसायिक योजना तपाईँ आफैले बनाउन गाह्रो भयो भने पढे लेखेका वा अरू साथीभाइ आफन्त वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत लिन सक्नुहुनेछ। समय समयमा विभिन्न संघ संस्थाहरूले व्यवसायिक योजना बनाउने सम्बन्धी तालिमहरू पनि दिइरहेका हुन्छन्। त्यहाँ गएर तपाईँ पनि त्यो तालिममा सहभागी हुन सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: यदि तपाईँ बिमा गर्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन् त आज हामी तपाईँलाई बताउँछौ। तपाईँले बिमा गर्नुहुँदा सबैभन्दा अगाडि तपाईँले बिमा गर्न लाग्नु भएको कम्पनीका बारेमा जानकारी लिनुहोस्। के कति आवश्यकताले बिमा गर्न खोज्नु भएको हो र बिमा गरेपछि तपाईँको त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरेर सो बारेमा प्रश्न हुनुहोस्। बिमा लेखमा तपाईँले चाहनु भएको व्यक्तिको बारेमा प्रष्ट रूपमा उल्लेख गर्नुहोस्। तपाईँका लागि कुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ त, त्यो जोखिम बिमा पश्चात पूर्ण हुन्छ कि हुँदैन त, यस बारेमा पूर्ण रूपमा जानकारी लिनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमाको विषय वस्तुसँग सम्बन्धित हुने तथ्यहरू लुकाउनु हुँदैन। यदि तपाईँले ती तथ्यहरू लुकाउनु भएको छ भने बिमकले तपाईँलाई क्षतिपूर्ति नदिन पनि सक्छ। तपाईँले बिमा गर्नुहुँदा बिमा शुल्क तिर्न सकिन्छ कि सकिँदैन सो बारेमा पनि ध्यान पुर्याउनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमा लेखमा उल्लेखित भएका सम्पूर्ण विवरण, शर्त, सुविधा र अन्य प्रावधानहरू पढ्ने गर्नुहोस् र यदि तपाईँले चाहनु भए जस्तो रहेन छ भने सम्बन्धित बिमकलाई सम्पर्क गर्नुहोस्। तपाईँले बिमा शुल्क भुक्तानी गरिसक्नु भएपछि अनिवार्य रूपमा नगद बुझेको भरपाई लिनुहोस् र यो सदाका लागि सुरक्षित राख्नुहोस्। तपाईँले बिमा गर्नु भएको कुरा तपाईँको घर परिवारका सदस्यलाई पनि जानकारी गराउनुहोस्। तपाईँले बिमा गर्नु भएको मिति ख्याल गरेर यथाशक्य समयमा नै बिमा शुल्क बुझाउने गर्नुहोस्। तपाईँले गर्नु भएको बिमाका सम्पूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बिमाले तपाईलाई के फाइदा गर्छन् त? आज हामी तपाईलाई बिमाका फाइदाहरूका बारेमा बताउँछौ। सबैभन्दा अगाडि बिमा तपाईँको आर्थिक सुरक्षाको साधन बन्नेछ। बिमाले तपाईँको जीवन र सम्पत्ति बारे भविष्यमा हुन सक्ने जोखिमहरूका कारण उब्जिएको समस्याबाट तपाईँलाई राहत दिलाउनेछ। यस्तै तपाईँले जीवन बिमा गरेको निश्चित अवधिसम्म तपाईँ जीवित नै हुनु भए तपाईँलाई नै, यदि तपाईँ जीवित नहुनु भए तपाईँसँग आश्रित परिवारलाई बिमा कम्पनीले एकमुष्ट रकम फर्काउनेछ। बिमा गर्ने तपाईँ र तपाईँका परिवारमा भएका घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति दिने भएकाले यो बिमा तपाईँका लागि लाभदायक हुनेछ। बिमाले तपाईँलाई बचत गर्न प्रोत्साहन गर्नेछ। तपाईँले खाई नखाई कमाउनु भएको सम्पत्तिको संरक्षण गर्न र पछि हुन सक्ने दुर्घटनाबाट बच्न तपाईँलाई सचेत हुन प्रोत्साहन गर्नेछ। यस्तै बिमाले तपाईँका छोरा छोरीलाई शिक्षा दीक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रबन्ध मिलाउनका निम्ति ठुलो खर्च आइलाग्ने भएकाले तपाईँलाई यसको बोझ हल्का गराउन बिमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुनेछ। बिमाले तपाईँको जीवनको सुरक्षा पनि गर्दछ। तोकिएको समय भन्दा अगाडि नै तपाईँको मृत्यु भएमा तपाईँले चाहनु भएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्दछ। बिमाले तपाईँको सामाजिक प्रतिष्ठा पनि बढाउनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईलाई बीमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौँ। बीमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपियाँसम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधि सम्मको सम्पूर्ण मूल्यको 90% सम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: हवस् त श्रोतावृन्द, आजका लागि रेडियो कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है यति नै। खास आर्थिक समाचार, सूचना र जानकारीका लागि रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। नमस्ते।
1: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नुपर्छ। पैसाको कारोबार न हो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
0: नमस्कार, अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब प्रस्तुत हुँदैछ कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। यो कार्यक्रममा हामी वित्तीय सचेतनाका सन्देशसँगै सुमधुर नेपाली गीत सङ्गीत सुनाउँछौँ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरकार नै काम छ, बाटोमा जाम नै जाम छ। उफ,
2: आर्थिक क्षेत्रका जानकारी लिउँ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
3: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
4: नमस्कार, अहिले तपाई रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अहिले तपाईँको अफिस जाने समय भएको छ। अफिस जाँदा बीच बाटोमा हुने जाम र यो समयको सदुपयोग होस् भनेर हामीले कार्यक्रम अफिस जाँदा जाँदै प्रस्तुत गरेका हौ। कृपया सवारी साधन चलाउँदा ख्याल गर्नुहोला, ट्राफिक संकेतलाई ध्यान दिनुहोला, बाइक चलाउनेले हेलमेट र गाडी चलाउनेले सिट बेल्ट अवश्य बाँध्नुहोला। तपाईँको आजको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, उनीहरूले मेरो आइडिया चोरे, यसमा मलाई कुनै चिन्ता छैन। चिन्ता त बरु मलाई यो कुरामा छ कि बिचारा उनीहरूको आफ्नो कुनै आइडिया नै रहेनछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: टोनी रोबिन्स भन्नुहुन्छ, तिमीले एकान्तमा गर्ने मेहनतले नै दुनियाँको अघि तिमीलाई सफल बनाइदिनेछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, सबै थोकहरू मध्ये मलाई किताब नै प्यारो लाग्छ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दै छन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी,
6: रेडियो अर्थ सरोकारमा।
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ, पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: शाइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्क लिमिटेड, शाइन फर योर शाइनिङ लाइफ।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, यदि तिम्रो घृणालाई बिजुलीमा परिवर्तन गर्न सकिन्थ्यो भने पुरै विश्व उज्यालो हुने थियो।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, एक्लो रहे यसरी नै आविष्कारको जन्म हुन्छ, एकान्तमा रहे यसरी नै विचारको जन्म हुन्छ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: चाली चढ्यो क्या मालुम तिम्रो गलामा
1: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश
2: निकोला टेस्ला भन्नुहुन्छ जिन्दगी समाधान निकाल्न नसकिने एउटा इक्वेन्स जस्तै हो र यो सधैँभरि रहनेछ तर यो इक्वेन्सले भने निश्चित फ्याक्टरहरू भने समावेश अवश्य गर्नेछ
1: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: हवस् त श्रोतावृन्द, कार्यक्रम अफिस जाँदा जाँदै आजका लागि यति नै। तपाईँको आजको दिन शुभ रहोस्। आज कार्यालयमा भने अनुसारको काम बनोस्। तपाईँलाई रेडियो अर्थ सरोकारका तर्फबाट असीम शुभकामना।
1: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
2: रातो बत्तीमा रोकिने हरियो माहिने
1: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
3: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
0: नमस्कार, अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अहिले तपाईँको अफिस जाने समय भएको छ। अफिस जाँदा बीच बाटोमा हुने जाम र यो समयको सदुपयोग होस् भनेर हामीले कार्यक्रम अफिस जाँदा जाँदै प्रस्तुत गरेका हौ। कृपया सवारी साधन चलाउँदा ख्याल गर्नुहोला, ट्राफिक संकेतलाई ध्यान दिनुहोला, बाइक चलाउनेले हेलमेट र गाडी चलाउनेले सिट बेल्ट अवश्य बाँध्नुहोला। तपाईँको आजको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, उनीहरूले मेरो आइडिया चोरे, यसमा मलाई कुनै चिन्ता छैन। चिन्ता त बरु मलाई यो कुरामा छ कि बिचारा उनीहरूको आफ्नो कुनै आइडिया नै रहेनछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: टोनी रोबिन्स भन्नुहुन्छ, तिमीले एकान्तमा गर्ने मेहनतले नै दुनियाँको अघि तिमीलाई सफल बनाइदिनेछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली लोकगीत सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510 0664 48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: निर्जीवन बीमा दावी प्रक्रिया कसरी गर्ने? बीमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बीमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बीमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बीमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बीमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौँ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नुपर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु माजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, तिमीले चाहनु माया होइन, माया दिनुमा हुन्छ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक कुरा र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि, र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
3: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: टोनी रोबिन्स भन्नुहुन्छ, तिमीले एकान्तमा गर्ने मेहनतले नै दुनियाँको अघि तिमीलाई सफल बनाइदिनेछ।
0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली लोकगीत सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510 0664 48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: निर्जीवन बीमा दावी प्रक्रिया कसरी गर्ने? बीमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बीमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बीमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बीमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बीमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू: यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, तिमीले चाहनु माया होइन, माया दिनुमा हुन्छ।
0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि, र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
7: समग्रमा जनताका कुरा जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining light.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौँ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: टोनी रोबिन्स भन्नुहुन्छ, तिमीले एकान्तमा गर्ने मेहनतले नै दुनियाँको अघि तिमीलाई सफल बनाइदिनेछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा 3 पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली लोकगीत सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510 0664 48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: निर्जीवन बीमा दावी प्रक्रिया कसरी गर्ने? बीमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बीमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बीमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बीमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बीमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू: यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साउमा

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्,
4: आर्थिक क्षेत्रका जानकारी लिउ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौँ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका
5: समाचार,
10: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
4: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
10: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
4: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
10: नेपाली पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ,
4: अन्य रेडियोहरू जस्तै नेपाली पात्रमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
10: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो,
4: रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो, अझ भनौ रेडियो अर्थ सरोकार अर्थसरोकार.com को अडियो सेवा।
10: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
4: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com मा राखिएको छ।
10: रेडियो अर्थ सरकारलाई सम्पर्क गर्ने माध्यम के हो?
11: सजिलो छ, रेडियो अर्थ सरकारको हटलाइन नम्बर 98510 90 869 मा सम्पर्क गरे सिधै रेडियो अर्थ सरकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
10: रेडियो अर्थ सरकार कति बजेदेखि कति बजेसम्म बच्छ?
11: रेडियो अर्थ सरकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरणसँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश। रेडियो अर्थ सरोकारमा यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
7: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko nirmaan Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: Lahangile dhar sekdai cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रीमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।
7: समृद्ध

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौं तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 98510-066-48।
3: आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली चलचित्रका गीतहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: अस्पतालमा उपचार गरेको वा भर्ना प्रतिवेदन तयार गर्नुपर्दछ। यसका साथै तपाईँको स्वास्थ्य परीक्षणमा काटिएको रसिद तयार गर्नुपर्दछ। औषधि बारे डाक्टरको सिफारिस तथा औषधि किनेको बिल पनि तयार गर्नुपर्दछ। अस्पतालको दर्ता नम्बर र डाक्टरको प्रमाण पत्र, दुर्घटनाको अवस्थामा तयार गरेको प्रहरीको प्रतिवेदन पनि तयार गर्नुपर्दछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: औपचारिक ऋण लिनुहुँदा ध्यान दिनुपर्ने कुराहरू: ऋणको आकार, ऋणको शर्त, ब्याज दर, ग्रेस अवधि र भुक्तानी तालिका जस्ता कुराहरूलाई ध्यानमा राखेर तपाईँले ऋण लिनुपर्ने हुन्छ। औपचारिक ऋणको आकार ठुलो हुन सक्छ र सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुन सक्छ र उत्पादनशील कर्जाको प्रोत्साहन पनि पाउन सकिन्छ। यस्तै औपचारिक ऋणको शर्त लामो अवधिसम्म प्रयोग गर्न सक्ने खालको हुन सक्छ। एउटै प्रकारको ऋण पत्रलाई विभिन्न ब्याज दर तोक्न सक्दैनन्। आवश्यकता भन्दा बढी कर्जा नियन्त्रण हुन्छ। औपचारिक ऋणको ब्याज दर समान प्रकारको हुन्छ। औपचारिक ऋणको ग्रेस अवधि ऋण पाएको दिनदेखि पहिलो किस्ता भुक्तानी गर्ने दिनसम्मको अवधि आफूले भने अनुसारको लिन सकिन्छ र औपचारिक ऋणमा किस्ता कहिले कहिले तिर्ने भन्ने विवरण एकनासको हुन्छ। तपाईँले ऋण लिनुहुँदा यी कुराहरूलाई ध्यान दिनुभयो भने तपाईँले लिनुभएको ऋणको सार्थकता पूरा हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो, अझ भनौ रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
7: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मोहोर।
5: अह धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-6648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौ तपाईँको गुनासो। रेडियो अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बजेट कसरी बनाउने त? बजेट बनाउनका लागि सबैभन्दा पहिले आफ्ना परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर हामी यो कामका लागि यसरी बस्दैछौँ है भन्ने कुरा छलफल गर्नु पर्यो। सबैले आफ्ना कुरा राख्दै हाम्रो परिवारलाई कसरी व्यवस्थित बनाउने त भन्ने कुरा सोच्नु पर्दछ। पारिवारिक छलफल गर्नुभन्दा पहिले यो छलफल कहिले गर्ने भनेर त्यसको लागि समय तोक्नुपर्छ र भविष्यका लागि परिवारको योजना र बचत गर्ने गर्नुपर्दछ। पारिवारिक बजेटमा यो समयभित्र यो योजना गर्ने भन्ने कुरा छुट्याउनु पर्दछ। जस्तै तपाईँको घरमा कुनै सामान थप्नु पर्यो या भनौँ तपाईँको घर मर्मत गर्नुपर्ने अवस्था रहेको छ भने के कस्तो खर्च लाग्छ भन्ने कुरा पहिले नै निश्चित गर्नुपर्छ या भनौँ योजना बनाउनु पर्दछ। तपाईँले बजेट बनाउनु हुँदा कुन अवधिमा कति बजेट कति समयका लागि बनाउन लागि हो त्यो समय कति आमदानी हुन्छ भन्ने कुरा पनि लेख्नु पर्दछ। तपाईँका आमदानीका स्रोतहरू लेख्दा टेबल बनाएर स्रोत एकातिर रकम अर्कोतिर टिप्दा पछि जोड्नका लागि तपाईँलाई सजिलो हुन्छ। साना साना आमदानीका स्रोत जस्तै तपाईँको घरमा उत्पादन गर्नुभएको साग फलफुल बेचेर आउँछ भने त्यसलाई पनि लेख्न छुटाउनु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा लेख भन्नाले बीमा कम्पनीले जारी गर्ने बीमाका शर्तहरू उल्लेख गरिएको कागजात हो। बीमा अवधि, बीमा लेखमा उल्लेख भए अनुसार बीमा जोखिम स्वीकार गरिने अवधि हो। बीमा सर्वेयर, बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति। लघु बीमा, न्यून आय भएका र आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गरिने बीमा लघु बीमा हो। बीमित, बीमा गरिएको व्यक्ति पशु पंक्षी वा धनलाई बीमित भनिन्छ। बीमा शुल्क वा प्रिमियम, बीमा कम्पनीले बीमितको जोखिम ग्रहण गरे बापत बीमितसँग जोखिम अनुसार लिने शुल्क हो। मृत्यु प्रमाण पत्र, सम्बन्धित अस्पताल, चिकित्सक वा प्राविधिकले बीमितको मृत्यु भएको भनी प्रमाणित गरिने प्रमाण पत्र। इच्छाएको व्यक्ति, बीमितले बीमा अवधिमा नै आफ्नो मृत्यु भएमा बीमाको रकम भुक्तानी दिनु भनी बीमा लेखमा तोकिएको व्यक्ति। बीमा गर्ने कम्पनी।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: व्यवसायिक योजना भनेको के हो? व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र के गर्ने? ओके, व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र किन गर्ने भनी विस्तृत योजना बनाउन जरुरी छ। योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना एकदमै कम हुन्छ। तपाईँको व्यवसायको बारेमा सबै जानकारी किन, कहाँ, कहिले र कसरी गर्ने भन्ने विषयमा एकै ठाउँमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यवसायिक योजना हो। व्यवसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख गर्नुपर्छ त? यो कुरा

0: सुरु गर्नुहुँदा जति तपाईँले लगानी गर्नुभएको छ त्यति लगानीबाट तपाईँलाई कतिको नाफा आउन सक्छ यी कुरा पनि तपाईँले अगाडि नै मूल्याङ्कन या भनौँ योजना बनाइसक्नुपर्छ। तपाईँले कुन र कस्तो गुणस्तरको वस्तु सेवा उत्पादन गर्ने त तपाईँको व्यवसायबाट अनि कति परिणाममा उत्पादन गर्ने हो त्यो पनि तपाईँले योजना बनाउनु पर्दछ। तपाईँले उत्पादन गर्नुभएको वस्तु वा सेवाको बजार कहाँ र कस्तो क्षेत्रमा छ त्यो पनि विचार गर्नुपर्दछ। साथै तपाईँको व्यवसायमा उत्पादन हुने वस्तुको बजारमा माग कस्तो छ, कस्ता उमेर समूहका मान्छेहरू तपाईँको व्यवसायसँग नजिक हुन्छन् यी कुरा पनि तपाईँले विचार गर्नुपर्दछ या भनौँ योजना बनाउनु पर्दछ। साथै
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बिमालाई जीवन बिमा भनिन्छ। जीवन बिमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बिमाको निश्चित अवधि सकिएपछि निजको बिमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बिमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बिमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बिमा यस प्रकार रहेका छन्, आजीवन बिमा, सावधिक बिमा, म्यादी बिमा र युनिटी बिमा। अब हामी तपाईलाई निर्जीवन बिमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बिमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बिमा गर्ने कम्पनी र बिमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बिमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बिमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बिमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बिमा यस अन्तर्गत पर्दछ, या भनौँ निर्जीवन बिमा अन्तर्गत पर्दछ। निर्जीवन बिमा यस प्रकारका रहेका छन्, अग्नि बिमा, सामुद्रिक बिमा, हवाई बिमा, मोटर बिमा र अन्य विविध बिमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: ऋण का फाइदा र बेफाइदाहरू। ऋण औपचारिक र अनौपचारिक गरी दुई किसिमका हुन्छन्। बैंक वा वित्तीय संस्थाबाट लिएको ऋणलाई औपचारिक ऋण भनिन्छ। परिवार, साथीभाइ वा गाउँमा साहुमाजनसँग लिने ऋणलाई अनौपचारिक ऋण भनिन्छ। तपाईँले औपचारिक ऋण लिनुहुँदा तपाईँसँग विस्तृत र पारदर्शी औपचारिक सहमति हुन्छ, तर तपाईँले अनौपचारिक ऋण लिनुहुन्छ भने तपाईँसँग कुनै पनि औपचारिक सहमति हुँदैन। औपचारिक ऋणले सहमति अनुसार काम गर्न मद्दत गर्दछ, तर अनौपचारिक ऋणले भविष्यमा समस्या पनि आउन सक्छ। यस्तै औपचारिक ऋण बैंक तथा वित्तीय संस्थाबाट लिँदा वार्षिक रूपमा थोरै ब्याज तिरे पनि पुग्छ, तर अनौपचारिक ऋण लिँदा मासिक रूपमा नै अत्याधिक ब्याज तिर्नु पर्ने हुन्छ। अनि अर्को कुरा, तपाईँले औपचारिक ऋण लिनुहुँदा व्यवसायिक समृद्धिको सम्भावना बढी भएकाले सम्पत्ति जोडिने सम्भावना बढी हुन्छ, तर अनौपचारिक ऋण लिनुहुँदा धेरै ब्याज, बिना सहमतिको ऋण र अपारदर्शी प्रक्रियाले गर्दा तपाईँले राख्नु भएको धितो सम्पत्ति तपाईँबाट नै खोसिने सम्भावना पनि धेरै हुन्छ। तपाईँले जुनसुकै ऋण लिनुहुँदा पनि सचेत भने हुनुपर्छ है।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँ ऋण लिने सोचमा हुनुहुन्छ, आज म तपाईँलाई ऋण कहाँ कहाँबाट पाउन सकिन्छ यो कुराको जानकारी गराउँछु। ऋण बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी वित्तीय सहयोग, साथीभाइ वा परिवारबाट लिन सकिन्छ। बैंक तथा वित्तीय संस्था एउटा भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो। बैंकले धितो राखी वा समूह जमानीमा ऋण प्रदान गर्दछ। बैंकले घर, जग्गा, सुन वा अन्य केही धितो राखेर पनि ऋण दिने गर्दछ। सहकारी संस्था, हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत, ऋण तथा अन्य सहकारी संस्थाहरूले व्यावसायिक र निजी प्रयोजनका लागि धितो सहित वा बिना धितो ऋण दिने गर्दछ। सरकारी वित्तीय सहयोग, यस्तो सहयोग मार्फत ऊर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण दिने गरिन्छ। यस प्रकारको ऋणका लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनु पर्दछ। जस्तै युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कार्यक्रम, कृषि मन्त्री आधुनिकीकरण परियोजना लगायतका योजनाहरूबाट तपाईँलाई सरकारी वित्तीय सहयोग प्राप्त हुन सक्छ। साथीभाइ वा परिवार, साथीभाइ परिवार वा इष्टमित्रहरू पनि आवश्यक ऋणका स्रोत हुन सक्छन्। यिनीहरूबाट प्राप्त ऋण कम ब्याज दरको, सहज र बिना धितोको हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित तीन पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बिमाले तपाईँलाई के फाइदा गर्छन् त? आज हामी तपाईँलाई बिमाका फाइदाहरूका बारेमा बताउँछौँ। सबैभन्दा अगाडि बिमा तपाईँको आर्थिक सुरक्षाको साधन बन्नेछ। बिमाले तपाईँको जीवन र सम्पत्ति बारे भविष्यमा हुन सक्ने जोखिमहरूका कारण उब्जिएको समस्याबाट तपाईँलाई राहत दिलाउनेछ। यस्तै तपाईँले जीवन बिमा गरेको निश्चित अवधिसम्म तपाईँ जीवित नै हुनु भए तपाईँलाई नै, यदि तपाईँ जीवित नहुनु भए तपाईँसँग आश्रित परिवारलाई बिमा कम्पनीले एकमुष्ट रकम फर्काउनेछ। बिमा गर्ने तपाईँ र तपाईँका परिवारमा भएका घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति दिने भएकाले यो बिमा तपाईँका लागि लाभदायक हुनेछ। बिमाले तपाईँलाई बचत गर्न प्रोत्साहन गर्नेछ। तपाईँले खाई नखाई कमाउनु भएको सम्पत्तिको संरक्षण गर्न र पछि हुन सक्ने दुर्घटनाबाट बच्न तपाईँलाई सचेत हुन प्रोत्साहन गर्नेछ। यस्तै बिमाले तपाईँका छोरा छोरीलाई शिक्षा दीक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रबन्ध मिलाउनका निम्ति ठूलो खर्च आइलाग्ने भएकाले तपाईँलाई यसको बोझ हल्का गराउन बिमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुनेछ। बिमाले तपाईँको जीवनको सुरक्षा पनि गर्दछ। तोकिएको समय भन्दा अगाडि नै तपाईँको मृत्यु भएमा तपाईँले चाहनु भएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्दछ। बिमाले तपाईँको सामाजिक प्रतिष्ठा पनि बढाउनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा भनेको के हो? बीमा किन गर्ने त? बीमा जोखिम व्यवस्थापनको एक महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी पनि हो। बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्ताक्षर गर्ने प्रक्रिया नै बीमा हो। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम भनेको बीमा हो। बीमा एउटा जोखिम हस्तान्तरण गर्ने प्रक्रिया पनि हो भन्दा फरक नपर्ला। बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो। बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता पनि हो। यो प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकलाई हस्तान्तरण गरिन्छ। अर्को कुरा, बीमा निश्चित अवधिका लागि गरिन्छ। उक्त अवधिमा बीमितको क्षति भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ। बीमा प्रक्रिया कसरी प्रारम्भ हुन्छ त? बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणबाट हुन्छ। यस्ता फारमहरू सम्बन्धित बीमा कम्पनीहरूबाट लिनु पर्दछ। ती फारमहरू बीमा गर्ने व्यक्ति स्वयंले बीमा अभिकर्ता मार्फत पेश गर्न सक्नेछन्। यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने या नगर्ने भन्ने कुरा बीमकमै भर पर्दछ। यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि तपाईँको बीमा प्रक्रिया प्रारम्भ हुनेछ। बीमा सम्बन्धी शर्त सुविधा सहितका सम्पूर्ण कागजातहरू बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भएपछि प्रदान गर्दछ। यसलाई बीमा लेख पनि भनिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनाऊ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
7: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक, प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मोहोर।
5: अह धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौँ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौ तपाईँको गुनासो र खोज्नेछौ तपाईँका गुनासाका समाधान।

आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली आधुनिक गीतहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9850106448 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई

0: चल अचल सम्पत्तिसँग सम्बन्धित बिमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बिमा अन्तर्गत पर्दछ। निर्जीवन बिमा यस प्रकारका रहेका छन्: अग्नि बिमा, सामुद्रिक बिमा, हवाई बिमा, मोटर बिमा र अन्य विविध बिमा रहेका छन्।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेमिट्यान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दै छन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरणसँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनौ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
7: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मोहोर।
5: अह धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रीमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।
7: समृद्ध

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा,

0: क्षेत्रमा बैङ्कका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैङ्कका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
1: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौ तपाईँको गुनासो र खोज्नेछौ तपाईँका गुनासाका समाधान।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्। आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौँ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौं, गीत सुन्दै बजार बुझौं, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दै छन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: शाइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्क लिमिटेड, शाइन फर योर शाइनिङ लाइफ।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईलाई ऋण के हो र ऋण लिनुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनु भएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनु भएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैंक तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैंक तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनु भएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: रेमिट्यान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाँड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौँ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुक्रबारको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko nirmaan Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banaunchau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: Mahangile dhar sekdai cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अहँ, अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-0664-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा।

0: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
1: अर्थ सरोकार खास खबर,
2: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी
1: रेडियो अर्थ सरोकारमा।
3: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
4: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
1: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
5: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
6: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार .com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9851006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा 3 पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: र मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाँड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्त्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।

0: सम्बोधनको प्रयास गर्नेछौ। अर्थ सरकारको हटलाइन नम्बर 9851006648।
1: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि शहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
2: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
3: अर्थ सरोकार खास खबर,
4: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी
3: रेडियो अर्थ सरोकारमा।
1: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
5: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
3: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
6: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभिभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
7: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा आइपर्ने सम्भावित आर्थिक जोखिमका लागि गरिने बिमा नै लघु बिमा हो। लघु बिमा ग्राह्यस्थ लघु बिमा, स्वास्थ्य लघु बिमा, दुर्घटना लघु बिमा, बाली लघु बिमा, लघु व्यवसाय बिमा, पशुपक्षी लघु बिमा, सर्वाधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र गम्भीर प्रकृतिको रोग बिमा लघु बिमाका प्रकारहरू हुन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौँ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन। जस्तै चुरोट, जाड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो मा हिड्ने।
4: अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
6: रातो बत्तीमा रोकिने हरियो मा हिड्ने।
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौँ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा आइपर्ने सम्भावित आर्थिक जोखिमका लागि गरिने बिमा नै लघु बिमा हो। लघु बिमा ग्राह्यस्थ लघु बिमा, स्वास्थ्य लघु बिमा, दुर्घटना लघु बिमा, बाली लघु बिमा, लघु व्यवसाय बिमा, पशुपक्षी लघु बिमा, सर्वाधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र गम्भीर प्रकृतिको रोग बिमा लघु बिमाका प्रकारहरू हुन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्त्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौँ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिउ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिड्ने,
4: अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
6: रातो बत्तीमा रोकिने हरियोमा हिड्ने,
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103मा डायल गर्नु, 103मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98 51 00 66 48।
11: सन्ध्या आरती।

0: कायामका कुरा,
1: व्यापार व्यवसाय र व्यवसायका कुरा,
0: समृद्ध देशका लागि समृद्धिको बाटोका कुरा,
1: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमागका कुरा।
0: कार्यक्रम बीज एन्ड ब्रेन
1: प्रत्येक सोमबार, बुधबार र शुक्रबार
0: मात्र रेडियो अर्थ सरोकारमा।
2: कार्यक्रम बिज एन्ड ब्रेनका साथमा उपस्थित छु म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भनेर तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग, बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरोधमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो, आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासी हुनुहुन्छ। स्वागत छ अजयजी।
3: नमस्कार सर।
2: मैले अघि नै भूमिकामा पनि भने तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पर्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा। तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलि अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलि कता कता के मिलेन जस्तो लाग्दैन?
3: मैले ब्याङ्किङ बुझ्दै गर्दा, मैले बेस रेट प्रिमियम बुझ्दै गर्दा, अहिले जुन समस्या छ व्यापारीहरूको, ऋणीहरूको, त्यो सोल्भ हुन गइरहेछ त मेरो बुझाइ मात्रैले हुनेवाला केही छैन नि। आजको दिनमा 90%भन्दा बढी व्यापारीहरू धराशायी भइसकेका छन्। 90%भन्दा बढी ऋणीहरूको सम्पत्ति ब्याङ्कले आज या नभए भोलि निलाम गर्नेवाला छ। नेपालमा दैनिक रूपमा 3000-3500 युवाहरू, बुढापाकाहरू विदेश गइरहेछन्। यही दिन हेर्नको लागि हामीले यो के अरे सरकारलाई भोट दिएको हो त।
2: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन? र हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने होइन र?
3: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकदम ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर। यो अफवाह फैलाइएको हो। ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8%मा लिएको ऋण कारण जेसुकै होस् आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबी त को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेछ नेपालमा। यो ब्याङ्कप्रति आम व्यक्तिहरूको, इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढ लेखेका छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभ्सले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ, तपाईँहरूकै यो सामाजिक सञ्जालबाट पनि कुरा आइरहेछ, यो सबभन्दा सुरुवात गरेको एनआइसिएसीआरले हो जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई के थाहा नै भएको।
2: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरूमध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो, र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
3: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो, भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको तिन दिनपछि एनआरबीले आफ्नो डाइटिस्ट मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर. अब सबैले फिर्ता पाएन कि पाएनन्, म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने भएकै छैन. एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो, अनि बोला हामीलाई विश्वास हुन्छ.
2: त्यो फेरि गोपनीयताको होइन
3: होइन, यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी एकाउन्टेबिलिटी हो नि त. वी हेभ राइट टु नो कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि.
2: यो सबै कुरा भन्दै गर्दाखेरि तपाईँले जुन खालका ब्लेमहरू लगाउनु भयो, जुन खालका आरोपहरू लगाइरहनु भएको छ, वा भनौँ न कति सत्य होलान्, कति अर्धसत्य होलान्, कति पूर्ण असत्य होलान्, तर यसलाई पनि त नियमन गर्ने राज्य छ, राष्ट्र ब्याङ्क छ, प्रहरी होला, अदालत होला, वा केही त होला नि, चेक एन्ड ब्यालेन्स गर्ने कतै न कतै निकाय होला. अब तर तपाईँहरू चाहिँ यो ब्याङ्कले लुटे ठगे मात्रै भनेर आन्दोलन गरिरहनु, त्यो पनि शिक्षित वर्गले त्यो गर्नु, त्यो पनि ब्याङ्किङ बुझेको मान्छेले गर्नु गलत भएन र?
3: मैले बोलेको कुनै पनि स्टेटमेन्ट त्यसलाई तपाईँ अर्ध सत्य या असत्य साबित गरिदिनुहोस् होइन, तपाईँ जे भन्नुहुन्छ म त्यसको लागि तयार हुन्छु. अर्को कुरा बोल्ने कसले, अहिले म एक्लै घन्टा घरमा प्लेकार्ड लिएर ब्याङ्कले हामीलाई मानसिक तनाव दियो, ब्याङ्कले हामीलाई लुट्यो भनेर प्लेकार्ड म एक्लै लिएर रोडमा घन्टा घरमा म उभिरहेको छु. जो वास्तविक पीडित छन् व्यापारीहरू ऋणीहरू, लाजले हो कि डरले हो अहिले पनि रोडमा आइरहेको छैनन्. हेर्नुहोस् दुर्गा प्रसाईजीले त्यो अभियान सुरु गर्नुभयो, जुन किसिमको हालात अहिले छ, उहाँ नउठेको भएको अरू कोही अरू उठ्थ्यो, अब बाध्यता भइसकेको छ.
2: भनेको तपाईँहरू पनि दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गर्नुहुन्छ?
3: यो अब हामी हाम्रो त्यसमा समर्थन छ, हामी कहाँ जाने? अब तपाईँ भन्नुहुन्छ निकायहरू छन्, अघि कुराहरू आयो, निकायले कुरा सुनिदिनु पऱ्यो नि, सुनेको छैन नि कुराहरू, कहाँ जाने हामी? ल भन्नुहोस् अब अनैतिक गतिविधिमा ब्याङ्कहरू मजाले इन्भल्भ भएको छन्, यो एनआरबीले डाइरेक्टिभ्स जति पनि निकालेको छ, डाइटिस के आएको छ भने यदि कुनै ग्राहकले सेवा लिएको छैन भने त्यसको पैसा काट्न पाइँदैन. यति हुँदा हुँदै पनि ब्याङ्कहरूले यो एनआइसिएसिआई स्पेसली ब्याङ्कले बारम्बार एकै वर्षमा दुईपटक एटिएमको चार्ज खाइदिने, घरमा एटिएम पुगेकै छैन त्यसको एटिएमको चार्ज खाइदिने, चेकबुक बनेकै छैन 750 रुपियाँ चेकको काटिदिने. अब यो कुरालाई लिएर ब्रान्चमा जाँदा आज सर हुनुहुन्न, भोलि आउनु, भोलि जाँदा पर्सि आउनु, लास्टमा गएर जानुस् कोर्ट जानुस्, बोल्ने शैली त्यस्तो छ. अब ऋण लिने बेलामा ऋण फिर्ता गर्ने नै मान्छेले दिएको हो, त्यो लोन लिएको हो हामीले, तर जुन किसिमको परिस्थिति ब्याङ्कले बनाइदिया छ, जुन किसिमको परिस्थिति सरकारले बनाइदिया छ, व्यापार जिरो छ आजको दिनमा, लकडाउनमा व्यापार सबै जिरो, तपाईँको यो भूमिका मान्छेहरूले काम गर्न पाएनन्, तर ब्याङ्कको ब्याज त बढ्दै गयो बढ्दै गयो. आज माइक्रो फाइनेन्सहरूले लघु वित्तहरूले गरेको त्यही छन्, मजाले लुट्या छन्. यो कुरामा कमसेकम सरकारले त बोल्नुपर्ने हो नि, त्यो लकडाउनमा कोरोना कालमा त्यो इन्जेक्सन मात्रै दिएर क्षणिक खाना दिएर त्यो दीर्घकालीन उपचार थियो त, त्यसको रिजल्ट कन्सिक्वेन्स अहिले देखिरहेछ, मान्छेहरू आत्महत्या गरिरहेछन्. हेर्नुहोस् ब्याङ्करहरूलाई के अरे मोसो लाउने कुरामा, कालो मोसो दल्ने कुरामा, त्यो कुरा मलाई पनि चित्त बुझेको छैन, त्यो राम्रो कदम होइन, तर ऋणीहरू जसले ब्याङ्कबाट ऋण खाएको छन् उनीहरू यो ब्याङ्कै सिस्टमले गर्दा आज आत्महत्या गरिरहेछन्, र ब्याङ्कसँग त्यति फुर्सद पनि छैन कि गएर कमसेकम शोक प्रकट गरिदिनको लागि. मान्छे मर्दा केही नहुने, ब्याङ्कले गल्ती गर्यो, ब्याङ्कले

0: हाम्रो घर घर खाली गर्दैछ। कमसेकम यो स्थिति बुझ्नुपर्ने हो नि। ल ठिक छ, अहिले आर्थिक सङ्कट लागेको छ, ब्याङ्कले पनि त्यो कुरा बुझ्नुपर्ने हो नि। अब हेर्नुहोस्, म तपाईँलाई भन्दैछु, महात्मा गान्धीको फिलोसफी पनि एक ठाउँमा गएर फेल भयो। महात्मा गान्धीको फिलोसफी के थियो भने, यदि तपाईँलाई कसैले थप्पड हान्छ भने, दायाँ गालामा हान्छ भने बायाँ गाला अगाडि गरिदिनुहोस्। एकजना उहाँको शिष्यले त्यो के अरे शिष्यले त्यो काम गर्यो, फेरि उसले देउरामा हान्थ्यो, फेरि महात्मा गान्धीकोमा त्यो मान्छे गयो। ल उहाँले के भन्नु भन्दा, ठिक छ, अर्को पनि गाला थाप्दियो। अब यो ऊ मान्ने नमान्ने, ऊ हान्दै जाने, यता महात्मा गान्धीले चाहिँ ल ठिक छ गाला अगाडि बढाउँदै गर। त्यो चर्म त्यो चरम सीमामा जब कुरा पुग्यो, अब अन्तिम थप्पड खाएको भए त्यो मान्छे मर्थ्यो। जब त्यो स्थिति पुग्यो, महात्मा गान्धीले के भन्नुभयो भने, मेरो फिलोसफी मेरो दर्शन यही सक्यो, अब तिमीलाई जे उचित लाग्छ त्यो गर
1: भनेको। अहिलेका ऋणीहरू त्यस्तै स्थितिमा छ,
0: पुगिसकेका छन् त नि। यो तपाईँलाई यो कुरा मैले फेरि खोलिहालेँ, यो पहिले पनि मैले भन्दै आएको हो। यो के अरे अहिलेको स्थिति, आर्थिक स्थिति यति खराब छ अहिले बजारको, यो व्यापारीहरूसँग कर चुक्ता गरेर लिनको लागि पैसा छैन, दुई दुई वर्षको कर चुक्ता बाँकी छ। अहिले हिजो प्रधानमन्त्रीको एउटा आयो स्टेटमेन्ट पढिरहेको थिएँ, अब व्यापारीहरूमाथि अनुगमन गर्ने रे। दुनियाँको सब भार व्यापारीहरूलाई, ब्याङ्कबाट टर्चर, कर्कालेबाट टर्चर, घरेलुबाट टर्चर, बजारमा पैसा फस्या छ उठिरहेछ नि त्यो टर्चर, बोर्डरको समस्या, सब भाति सब पीडा व्यापारीलाई।
1: तर सबै कुरा व्यवस्थापन गर्छु भनेर नै व्यापार गर्ने होइन र?
0: मैले एउटा कुरा, ब्ल्याक मनी छ नि त भन्ने कुरा त प्रश्न छ नि, त्यसको अनुगमन किन नगर्ने? हावर नचलिकन पात हल्दैन, यो व्यक्तिसँग यही नेताहरूसँग कालोधन छ भन्ने कुरा त बजारमा त आछ नि, उनीहरूमाथि अनुगमन किन भइरहेको छैन? त्यहाँ पनि मेरो प्रश्न छ नि। भन्नुहोस् हजुर, के भन्नुहुन्थ्यो?
1: त्यस्तो यो अनुगमनको कुरा, वा अनुगमन त राज्यको नीति विरुद्धमा गरिने कुनै पनि कामको अनुगमन गर्नु, तिनीहरूलाई कारवाही गर्नु त राज्यको एउटा भूमिका नै भयो होइन? अहिले मेरो प्रश्न चाहिँ, जसरी एउटा सिस्टममा ब्याङ्किङ चलिरहेको छ, एउटा सिस्टममा ब्याङ्क तथा वित्तीय संस्थाहरू चलिरहेका छन्, आज तपाईँले सिस्टममा चलेको छैन र
0: सिस्टममा चलेको छ? यो सिस्टममा चलेको भए मान्छेले आत्महत्या गर्थ्यो। 90% ऋणीहरूको कोलेट्रल उनीहरूको धितो आजको दिनमा निलामीमा पुगेको छ।
1: त्यो त ऋणीले व्यापार गर्न नसकेर, ऋण तिर्न नसकेर भएको हो नि होइन र?
0: व्यापार गर्न नसकेर होइन, सुन्नुहोस्, तपाईँले ऋण लिनुभयो 1 करोड, ब्याज दर थियो 8%, 8 लाख, ब्याज दर भयो 16%, 16 लाख, 16 लाख रुपियाँ चाहिँ व्यापारले कमाउन नसकेको हो। यो कुरा त पहिले पनि प्रश्न भएको थियो नि।
1: तर एउटा व्यापार गर्ने मान्छेले महँगी बढ्न सक्छ, इन्फ्लेसन हुनसक्छ, मेरो कस्ट अफ प्रडक्सन बढ्न सक्छ, त्यो बेला चाहिँ समग्र देशको अर्थतन्त्र यस्तो भइरहँदाखेरि चाहिँ ब्याङ्कको ब्याज बढ्न सक्छ, र त्यो ब्याङ्कको बढेको ब्याज पनि मैले तिर्न सक्नुपर्छ भनेर सुरु गर्ने होइन र व्यापार? त
0: भावहरूको सब भार भारतीय ऋणीमाथि बुझ्ने, सब कुरा बुझ्नुपर्ने क्लाइन्टले मात्रै, ब्याङ्कले नबुझिदिनु पर्ने। ब्याङ्कले ऋण दिने बेलामा उसले चाहिँ क्रेडिट एनालाइसिस नगरिदिनु पर्ने, भोलिको दिनमा ब्याज दर बढ्यो भने यो व्यापारीले त्यो व्यापार त्यो उसले ऋण थाम्न सक्छ कि सक्दैन भन्ने कुरा क्रेडिट एनालाइसिस नगरिदिने। स्टाफ जतिका पनि छन् ब्याङ्कमा, काम के गर्यो उनीहरूले त? उनीहरूले त्यतिखेर क्रेडिट एनालाइसिस गरिदिएको भए, अहिले कुरा आइरहेछ मिसयुटिलाइजेसन अफ फन्ड भयो भन्ने कुरा, त्यो आज गरेर थाहा भइरहेछ मिसयुटिलाइजेसन अफ फन्ड भएको छ भन्ने कुरा।
1: अनि ऋण लिने बेलामा चाहिँ पढ्दै नपढे जहाँ पाएँ त्यही सही गरिदिने, बुझ्दै नबुझिकन जसरी हुन्छ आजै पैसा चाहियो भनेर सही गरिदिने, अनि पैसा लिइसकेपछि न्यू खोज्न पनि त ठिक भएन नि होइन र?
0: न्यू खोज्नु भन्ने यो शब्द नै गलत भयो। अरू कुरा रह्यो साइन गर्ने कुरा, मैले भनिहालेँ ब्याङ्कप्रति अहिले पनि, अब त खर कम भइसक्यो, तर ब्याङ्कप्रति ब्लाइन्ड ट्रस्ट हुन्छ कि ब्याङ्कले हामीसँग धोखाधारी गर्दैन, सिस्टममा चलिएको हो भन्ने मानसिकता थियो। म त आफै डिफ्रेन्ट ब्याङ्कमा काम गरेको है, अब ब्याङ्कमा काम गरेपछि चाहिँ रियालिटी अहिले मैले बुझिरहेको छु। तर सिस्टम भन्ने कुरा हेर्नु, यो व्हाइट कलर सब क्राइम भइरहेछ, व्हाइट कलर क्राइम।
1: यो भनेको के हो?
0: व्हाइट कलर क्राइम भनेको यो पढे लेखेकाहरूले सिस्टमसँग खेलेर है, अरूले नबुझ्ने गरी तपाईँको खातामा 500 रुपियाँले

0: त्यो भने तपाईँ यति व्यस्त हुनुहुन्छ नि, तपाईँ त्यहाँ सायद जानुहुन्न होला है, त्यो 500 पो गयो मेरो खातामा गयो। एउटा ब्याङ्कमा 20 लाख ऋणी खाताधारी छन् भने 10 लाखलाई पनि त्यो झुक्यायो भने एमाउन्ट हेर्नुहोस् कति हुन्छ। र कतिले त बुझेकै छैनन् पैसा के को कट्यो, न मोबाइल ब्याङ्किङ हुन्छ,
1: नलिएको सेवा वा चाहिँ नकाट्नुपर्ने पैसा पनि ब्याङ्कले काटिरहेछ।
0: कति प्रमाणहरू छन्। म माथि एनआइसी मैले यही कुरा सामाजिक सञ्जालमा हाल्दा एनआइसिएसीले म माथि उजुरी हालिदियो साइबर क्राइममा। त्यहाँ साइबर क्राइममा गएँ म, तपाईँ यस्तो कुरा डिप्लोमेटिक कुराहरू, ए तपाईँ सिए मान्छे के यो काममा लागेको हो, किन यसरी बोल्नु पऱ्यो, तपाईँको व्यक्तिगत समस्या हो, आउनुहोस् न अफिसमा बसेर सल्टौँ। मैले भने मेरो व्यक्तिगत समस्या मात्रै भइदिएको भए सायद म आउँदैन थिएँ होला।
1: ब्याङ्कले मुद्दै हाल्यो तपाईँलाई, ब्याङ्कले मुद्दा हाल्यो साइबर क्राइममा,
0: साइबर क्राइममा।
1: तर तपाईँले त लेख्न पनि अलिक अपमानजनक शब्दै लेख्नु भएको थियो नि ब्याङ्कहरूलाई त।
0: अब हेर्नुहोस्, म आफै त्यहाँ काम गरेको व्यक्ति, म आफै पनि रेस्पेक्ट खोज्ने मान्छे होइन, ब्याङ्कको कर्मचारीको नाताले अरूले मलाई रेस्पेक्ट गरिदियोस् भन्ने भावना ममा पनि त्यतिखेर थियो। त्यति हुँदा हुँदै पनि मसँग त काहीँ न काहीँ त ठुलै गल्ती ब्याङ्कले धोका दिएर नै त्यो किसिमको शब्द निकालेको हो नि। जहाँ पाएँ जहाँ त्यो चोर फटा सबलाई चोर फटाए भन्दै हिँड्ने मानसिक सन्तुलन बिग्रेको मान्छे त म होइन, मसँग प्रमाण छ। तर हो, अघि मैले त्यो कुरा अघि टुक्रा फेरि आयो यहाँ। अब कोर्ट जानुहोस् रे, तपाईँ भन्नुहोस् 500 रुपियाँको लागि तपाईँ कोर्ट जानुहुन्छ, ब्याङ्कले ब्याज दर झुक्याएर बढाइदिएको छ, तपाईँ कोर्ट जानुहोस्। अब जिन्दगीभरि त्यही कोर्ट जानको लागि, बहस गर्नको लागि, म बदनाम हुनको लागि, यही सब दिन हेर्नको लागि मैले ऋण लिएको हो त ब्याङ्कबाट। सुन्नुहोस् सर,
1: तर तपाईँको हप्की खानका लागि, तपाईँले चोर फटा भन्नका लागि वा तपाईँले विरोध गर्नका लागि तपाईँलाई लोन दिएको पनि त होइन नि ब्याङ्कले, होइन र?
0: ब्याङ्कले त मसँग मजाले कमाइरहेछ, सबसँग कमाइरहेछ, ब्याज थपी थपी मन जसरी उनीहरू त थपी थपी मन परी तरिकाले ब्याज थपेर खाइरहेछन्। दुनियाँको सब व्यापार आज नेगेटिभमा गइरहेछन्, ब्याङ्क चाहिँ सुपर प्रफिटमा। ब्याङ्कको उद्देश्य प्रफिट मात्रै कमाउने होइन भन्ने कुरा क्लियर हुनु पर्यो। ऋणीको आर्थिक स्थितिलाई अझ राम्रो गर्नको लागि ऋण लिने हो। ऋण लिनुभन्दा अगाडि मेरो आर्थिक स्थिति, मेरो मानसिक सन्तुलन एकदम राम्रो थियो। मैले झन् त्योभन्दा राम्रो होला, त्योभन्दा झन् राम्रो गराउँला भनेर मैले त्यो ऋण लिएको, लिएपछि स्वाटे मुनि गइयो।
1: तर तपाईँले अहिले जुन खालको भन्नुभयो नि, ब्याङ्कमा स्वाभाविक रूपमा ब्याङ्कसँग सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने त्यो एउटा रेस्पोन्सिबिलिटी त पक्का हुन्छ होला। तर ब्याङ्कले नाफा मात्रै कमाउने होइन भन्दै गर्दाखेरि, तपाईँ सिए भएको हुनाले पनि तपाईँले कुरा अलिक बढी बुझ्नुहुन्छ, ब्याङ्कका त सेयर धनी पनि छन् नि जसले डिभिडेन्डको अपेक्षा गरेका हुन्छन्, जसका लागि ब्याङ्कले नाफा कमाउनु पर्छ भन्ने छ, उनीहरूप्रति चाहिँ अन्याय हुँदैन र? ब्याङ्कले नाफै कमाएन भने अरबौँ रुपियाँ लगानी गरेका छन् अनि ब्याङ्कले नाफै कमाइदिएन भने त, तपाईँ चाहिँ नाफा कमाउन सकिनँ, मैले ब्याङ्कको ब्याज तर्न सकिनँ भनेर गाह्रो मानिरहनु भएको छ भने, ब्याङ्कले पनि त नाफा कमाएन भने ती सेयर धनीमाथि अन्याय हुँदैन र?
0: नाफाको त कुनै सीमा हुन्न नि सर, कति नाफा भन्नु त रहेछ नि। प्रफिट अहिलेको स्थितिलाई हेरिकन मानवता अलिक कति पनि छ भने कहाँ कहाँ कस्ट कटिङ गर्न सकिन्छ, कसरी कसरी क्लाइन्टलाई सहुलियत दिन सकिन्छ, उतातिर पनि त ध्यान दिने हो नि। सुपर प्रफिट ब्याङ्क चाहिँ आफूलाई एकदम आई एम द फर्स्ट सुपर प्रफिट मेकर है, मैले यति कमाएँ भनेर सामाजिक सञ्जालमा हालेर उसले आफूलाई एकदम ठुलो सोचिरहेछ, जबकि उसँग ऋण लिएको व्यक्तिहरू, उसँग जोडिएको व्यक्तिहरू रोइरहेछन्। यो बेइज्जत इज्जत लिने काम, मानसिक तनाव दिने काम ब्याङ्कबाटै भइरहेछ।
1: तपाईँले यो त पक्का बुझ्नु भएको छ होला, जति पैसा वा जति क्यापिटल एउटा ब्याङ्कको छ, एउटा ए क्लास कमर्सियल ब्याङ्कको छ भनौँ, र जति लगानी त्यो ब्याङ्कमा भएको छ, त्यो अनुसारको रिटर्न ब्याङ्कले, त्यो भलै त्यो फिगर अरबमा भयो होला, तर त्यो ब्याङ्कले कमाएको नाफा पर्सेन्टेजका हिसाबले त्यति धेरै नाफा हो र?
0: यो सबसँगै बढाउँ भन्ने चाहिँ म मानसिकता भएको मान्छे हो। यदि मैले गर्दा ब्याङ्क ग्रो गरेको हो नि त, मेरो ब्याजले गर्दा ब्याङ्क ग्रो गरेको भने म चाहिँ किन ग्रो गरिरहेको छैन? हेर्नुहोस् सर, मैले ऋण तिर्न सकिनँ, एउटा मेरो व्यक्तिगत समस्या हुनसक्छ, तपाईँले तिर्न सक्नु भएन, तपाईँको व्यक्तिगत समस्या हुनसक्छ। नेपालको 90% ऋणीले आजको दिनमा ऋण तिर्न नसक्नु भनेको यो व्यक्तिगत समस्या हो, यो राष्ट्रिय समस्या हो।
1: तर त्यो ब्याङ्कै मात्रै कारणले भएको समस्या पनि त होइन नि हो र
0: ब्याङ्कै कारणले गर्दा भएको भन्ने म भन्दिनँ सरकार आफैमा दोषी छ सरकार र एनआरबीले यो समन्वय गरेर राम्रोसँग गरेको भइदिनु अँगेन थियो तपाईँ भन्दै हुनुहुन्छ बेस रेट प्रिमियम तपाईँले सबै कुरा भन्नुभयो मुख्य कुरा त यो पनि बुझ्नुपर्ने हो नि कि 9%भन्दा बढी ब्याज दरमा ऋण लिएर कुनै पनि व्यापार दुनियाँमा सफल हुन सक्दैन यो त तपाईँको गोल्डन स्टेटमेन्ट हो यो बुझ्दा बुझ्दै पनि तपाईँ ब्याज दरलाई 9%भन्दा माथि लगिदिने 9%भन्दा माथि कि 9%को डबलै गरिदिने त्यो उत्तिखेर बुझ्नुपर्ने कुरा हो कि होइन सरकारको गल्ती यो के अरे हामी कर तिरेका छौँ सरकारलाई बाई डेभलपमेन्ट गर्दै भनेर त्यो पैसा सरकारले एफडीमा राखिदिइरहेछ त्यहाँ पनि उसले ब्याज खाइरहेछ सरकारले त्यो सरकारले ब्याज खाएको कारणले गर्दा पनि यो कस्ट अफ फन्ड बढेको हो कस्ट अफ फन्ड बढेपछि यो ब्याज दर बढेको हो स्वाभाविक रूपले ब्याज दर बढ्नु पनि त्यो आफ्नो ठाउँमा छ अनैतिक गतिविधि गरेर झुक्याएर साइन गराएर प्रिमियम एक्स्ट्रा चार्ज गरेको यो कहिलेसम्म जायज कुरा हो
1: त्यो त राष्ट्र ब्याङ्कले नियमन गर्यो राष्ट्र ब्याङ्कले गलत हो भनेपछि फिर्ता गर भनेर निर्देशन पनि त दिइसकेको हो नि होइन र भनेको मतलब कतै न कतै नियमन त राम्रो भइरहेको छ त किन यति धेरै घन्टाघरमै गएर उफ्रिनु पर्ने कारणको स्थिति भइसक्यो हो र भन्ने मेरो प्रश्न हो
0: मैले आफ्नो बच्चालाई बाबु तिमी बाहिर जाऊ भनिदिए ऊ बाहिर गए गएन मैले हेर्दिनँ हेर्दिनँ बाबु तिमी बसेर पढ भन्ने ऊ पढेको पढेन मैले हेर्दिनँ हेर्ने अनि दुनियाँको नजरमा ओहो यो त एकदम राम्रो बाउ रहेछ त छोरालाई पढ भनिरहेछ म त दुनियाँको नजरमा चाहिँ म राम्रो भएँ रेस्पोन्सिबल फादर जस्तो देखिएँ तर साँच्चीकै बसेर त्यहाँ पढेको छ कि छैन मलाई मतलबै छैन
1: भनेको आजको दिनमा पनि राष्ट्र ब्याङ्कको निर्देशनको बर्खिलाप गर्दै विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यो फिर्ता गर्नुपर्ने प्रिमियम फिर्ता गरेर छैनन् भन्ने हो तपाईँको आशय
0: मैले पा छैन
1: तपाईँको फिर्ता गर्नुपर्ने पैसा हो
0: अफकोर्स कोर्टमा जानुहोस् भन्छ कति सहज छ 90% ऋणीलाई तपाईँ अब कोर्ट पठाउनुहुन्छ कति तपाईँको आँखाले देखिरहेछ तपाईँको पकेटबाट कसैले पैसा चोरेर भागिरहेछ नेपालको कानुनले के भन्छ भने तपाईँलाई चोर नभन्नुहोस् उसलाई भाग्न दिनुहोस् तपाईँ कोर्ट जानुहोस् यो नेपालको नियम हो जुन मलाई साइबर क्राइमको डिएसपी सरले भन्नुभयो मैले भने एनआइसिएसलाई मैले चोर भने किनभने मैले उदाहरण पनि दिएँ कि मेरो खल्तीबाट पैसा लिएर ऊ एनआइसिएसआई भागिरहेछ भने ऊ एनआइसिएसआई चोर भन्ने कि नभन्ने भन्दा नभन्ने अभ्यासमा आएर भन्न चाहिँ पाइयो तर चोर चाहिँ भन्न पाइन्न चोर भन्ने काम कोर्टको हो भनेपछि मैले अब चोरलाई छोडिदिने चोर भागोस् म चाहिँ अब कोर्ट जाने अब हाउ मच प्र्याक्टिकल इज दिस खालि थ्योरी लेखिदिने त्यसको प्र्याक्टिकल इम्प्लिकेसन चाहिँ नहेरिदिने
1: तपाईँले अघि नै पनि भन्नुभयो कि म स्वयं त्यो ब्याङ्कमा काम गरिरहेको थिएँ पहिला काम गरेको अनुभव थियो मसँग आजको दिनमा मैले त्यही ब्याङ्कबाट लोन लिएँ आज चलाउन सकिनँ त्यो ब्याङ्कले मलाई चाहिँ अन्याय गर्यो भन्नु भएको छ होइन त्यहाँ त तपाईँका साथीहरू पनि थिए होलान् वा भनौँ न चाहिँ तपाईँले आफ्नो समस्याहरू अलिक जेन्टल्ली भन्नु भएन कि ब्याङ्कलाई भने जस्तो पनि धेरैले मानेका छन् खास कुरो चाहिँ के हो
0: म अब म जतिको पोलाइट मान्छे पाउन पनि गाह्रै हो जब पोलाइट मान्छेले यो लेभलमा बोलिरहेछ भनेपछि त्यो नेक्स्ट लेभलको मलाई टर्चर आएर हो कयौँ पटक ब्रान्चमा त म कयौँ पटक गएँ मसँग एसएमएस छ मेल छ बकायदा फोन गरेर रिक्वेस्ट पनि गरेको हो है अब अहिलेको अब ब्रान्चको हातमा केही छ जस्तो मलाई लाग्दैन सब त्यो माथिबाटै सञ्चालित छन् है यो के अरे अहिले यो ऋण असुली दिन भइरहेछ एउटा तरिका हुन्छ नि सर रिन्यू घरमा गएको छ तपाईँबाट तिमीमा तिमीबाट तमा घर खाली घर यो किसिमको बोली कति राम्रो हो तपाईँ घरमा गार्ड पठाइदिनु भइरहेछ
1: तर तपाईँ आफै एकपटक त्यो एउटा पहिला जब तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्थ्यो त्यो कर्मचारी भएर हेर्नुहोस् त तपाईँले ऋण दिनुभएको छ अहिले ब्याज तिर्दैन ब्याज तिर भन्दाखेरि चाहिँ फोन उठाउँदैन ब्याज तिर भन्दै गर्दाखेरि त हाम्रो आन्दोलन चलिरहेछ कहाँ ब्याज तिर्नु यो त ब्याजै मिनाउनुपर्छ भनेर ठुलो कुरा गरिरहेछ तपाईँले फोन गर्दाखेरि ऊ घरमा आउँदैन तपाईँ भेट्न आउँदैन अनि तपाईँको ब्याङ्कमा जुन खालको चाहिँ उसको सम्पत्ति राखेको छ त्यसको सुरक्षा गर्न ब्याङ्कले गार्ड पठाएको भन्ने ब्याङ्कको तर्क छ नि यसलाई चाहिँ कसरी लिनुभएको छ
0: योभन्दा हावा कुरा के हुन्छ सम्पत्ति उडेर गइरहेछ त्यो मुगल प्रोपर्टी हो, जग्गा जमिन उडेर कहाँ जान्छ। अर्को कुरा मैले भनिहालेँ, यो ब्याङ्कको मात्रै समस्या नभएर, अब व्यक्तिगत समस्या नभएर यो राष्ट्रिय समस्या बनेको छ। ब्याज कहाँबाट तिर्ने के हुनु पर्ने खल्तीमा तिर्नको लागि? 1 करोडको पहिला 8 लाख तिरिरहेको थियौँ, अब 16 लाख तिर्नु परिरहेछ जब व्यापार डाउन छ। कहाँबाट तिर्ने? ब्याङ्कले त दिएको पैसा त सब फिर्ता लिइसक्यो ब्याजको नाममा, हुनु पर्ने तिर्नको लागि, तिर्ने कहाँबाट? लोन तिर्दिनँ भन्ने मान्छे एकजना कोही व्यक्ति आएर भन्नुहोस् त म ऋण तिर्दिनँ
1: भनेको, सबैजना ऋण चाहिँ तिर्न तयार छन्, सकिरहेको छैन नि त्यसैको त्यो विस्फोट वा त्यो खालको विद्रोह आइपरेको।
0: एउटा सिम्पल इक्जाम्पल बुझ्नु, मेरो तलब 1 लाख रुपियाँ हो जुन मैले ब्याङ्कमा डिक्लेयर गरेको थिएँ। ब्याङ्कले के भन्यो भने 60,000 रुपियाँ तपाईँ किस्ता तिर्नुहोस्, 40,000 आफ्नो घर चलाउनुहोस्। मैले एकदम ठिक छ भने, आज स्यालेरी बढेको छैन, अहिले त जब धमाधम गइरहेछन्, 90,000 रुपियाँ ब्याज मात्रै कटेको छ मेरो, तलब जहाँको त 1 लाख रुपियाँ छ। 10,000मा मेरो घर चल्छ, ऋण लिएको 3 वर्ष भयो, 3 वर्षमा मेरो बालबच्चा जन्म्या छन् है। अब भन्नु म साँच्ची कि म जब म चार्टर अकाउन्टेन्ट भएँ म एनी हाउ धानिरहेको छु, तर जो कोही शिक्षक छन्, कोही प्राइभेट जब गरिरहेछन् र उनीहरूको उनीहरूले पनि यो परिस्थिति झेलिरहेछन्। यो सुपर चमत्कारी घर कर्जाको नाममा यो अरबौँ लोन डिस्ट्रिब्युट भएको छ, सबलाई बोलाएर फकाएर ब्याज दर बढाइदिएको छ, 3-3% ब्याज दर थपिदिएको छ। भन्नुहोस् न तपाईँ तिर्न सक्नुहुन्छ? म तिर्दिनँ भनेको छु, 60,000 रुपियाँ जुन मैले कबुल गरेको थिएँ आज पनि तिर्न तयार छु त, 90,000 रुपियाँ तिरे मैले ऋण लिएँ, मेरो बालबच्चाको त्यसमा के दोष छ ल भन्नुहोस् तपाईँ? मेरो बालबच्चाहरू टुहुरा हुने स्थितिमा पुगेको छन् यही ब्याङ्कले गर्दा। ब्याङ्कले त के भन्छ, प्रोपर्टी बेचिदिनुहोस्, प्रोपर्टी बिकिरहेछ, र प्रोपर्टी बेच्नको लागि मैले ऋण लिएको थिएँ, मैले म त मजाले घर बनाउँछु बस्छु भनेर पो ऋण लिएको, घर किन्ने ग्राहक छैन, मेरो व्यक्तिगत समस्या होइन नि यो त, कसैको अहिले त लिक्विडिटी क्राइसिस भएर कसैको जग्गा बिक्री भइरहेको छैन र ब्याङ्कले जबरजस्ती बेच्न खोजिरहेको छ, जुनसुकै रेटमा बेच्न तयार छ ब्याङ्क अहिले। मेरो प्रोपर्टी 4 करोडको छ, मेरो ऋण 1 करोड हो, उसलाई 1 करोड रुपियाँ आयो भने पनि बेचिदिन्छ, किनभने ब्याङ्कलाई खालि आफ्नो पैसासँग मतलब छ। म भोलिको दिनमा रोडमा हुन्छु, बाहिर जान्छु कि आत्महत्या गर्छु, ब्याङ्कलाई यसँग सरकार छैन, त्यति निज स्वार्थमा ब्याङ्क काम गरिरहेछ र यो कुरा सरकारलाई थाहा छ।
1: जस्तो अहिले अब त सरकार भनौँ न बजेटको तयारीमा छ, यति बेला चाहिँ सरकारी कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नहुने भयो भन्ने चिन्तामा सरकार छ, तपाईँ आफै पनि चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ र ग्राउन्ड लेभलमा तपाईँले ऋणीका समस्या पनि देख्नु भएको छ। अघि नै पनि भन्नुभयो व्यापारीसँग व्यापार गर्ने स्थिति छैन वा व्यापारै हुँदैन, घर जग्गाको कारोबार उस्तै ठप्प छ, होइन सेयर बजार हिजो भर्खर अलिकति बढाएको थियो नत्र उस्तै छ, यो सबै चिज बिग्रिएपछि चाहिँ यसलाई सुधार्नका लागि सरकारले बजेटमा गर्नुपर्ने पहल कदमी के हुन सक्ला?
0: हामी कृषि प्रधान देश भन्दै गर्दा हामी कृषिको नाममा मजा गरिरहेछौँ, गाँजा खेतीलाई सरकारले लिगलाइज गर्नु पर्यो, त्यसको पर्मिसन दिनु पर्यो। गाँजा खेतीलाई पहिलाको दिनमा नेरोटिक ड्रग, गाँजालाई नेरोटिक ड्रग्सको रूपमा लिइन्थ्यो, त्यो चाहिँ रिसर्चको कमीले गर्दा थियो। आजको दिनमा करोडौँ अरबौँ रुपियाँ खर्च गरेर रिसर्च भइरहेछ, एकदम महत्त्वपूर्ण मेडिकल हर्ब हो त्यो, हामीले त्यस लागि मार्केट खोज्नै पर्दैन। आलु रोप्नको लागि पनि ज्ञान चाहिन्छ, तर गाँजा खेतीको लागि ज्ञान केही चाहिँदैन, तपाईँ यहाँ फ्यालिदिनुहोस् यहीँ फल्छ। युएसए जस्तो देशमा 32 स्टेटमा त त्यो लिगलाइज भइसक्यो, डिफ्रेन्ट कन्ट्रीले त्यसलाई लिगलाइज गर्दैछ, हामी किन पछाडि पर्ने जबकि त्यो राम्रो आय स्रोत हो। नेपालको भूमि, नेपालको जुन सोइल छ, गाँजाको लागि एकदम इम्पोर्टेन्ट, सरी एकदम भाइटल छ। त्यसको नेगेटिभ इम्प्याक्टहरू होलान् त्यसलाई मिनिमाइज गर्दै हामीले अगाडि बढ्नुपर्छ। अब अर्को कुरा, ब्ल्याक मनी छ भन्ने कुरा, यो कुरामा अब काहीँ रोकेको छैन। ब्ल्याक मनी चाहिँ सरकारले त्यसलाई अब ल हामी रोकटोक गर्दैनौँ, त्यसलाई लिएर आऊ, तर त्यो पैसाले इन्डस्ट्री मात्रै खोल, तिमी त्यो ब्ल्याक मैले इन्डस्ट्री खोल्यौ भने हामी तिमीमाथि कुनै पनि पेनाल्टी लगाउँदैनौँ, झन् प्रोत्साहन गर्छौँ भनेर सरकारबाट यो कुरा आउनु पऱ्यो बजेटमा। थर्डमा जुन लोकल्ली प्रड्युस्ड आइटम छन् जुन हामी कन्ज्युम गरिरहेछौँ त्यसमा सरकारले त्यसमा प्रोत्साहन दिनु पऱ्यो। मानौ मैले 100% नेपाली कुरा उपभोग गरिरहेको छु भने इम्पोर्ट रोक्नु पऱ्यो, इम्पोर्ट रोक्नको लागि हाम्रो जे छ हामी त्यसमै रमाउँ त्यसमै खुसी हौँ। सरकारले यसमा प्राइज स्वरूप यदि कुनै व्यक्तिले 100% नेपाली वस्तु प्रयोग गरिरहेको छ भने उसलाई मोटिभेट गर्नको लागि त्यो किसिमको। अरू कुरा सरकारी कर्मचारी या सरकारसँग जोडिएको जति पनि छन् सबको बालबच्चाहरू सरकारी स्कुलमै पढ्नुपर्छ, होइन भने नेपालको सरकारी स्कुलको अवस्था दिन प्रतिदिन बिग्रिँदै जान्छ, यो कुरामा ध्यान जान जरुरी छ। अर्को कुरा लकडाउनमा, लकडाउनको कारणले स्पेसिफिकली जो भूमिका मान्छेहरू छन् जसको 700-800 रुपियाँ मजदुरी गएर जो कमाइरहेथे खाइरहेथे जसको ऋण थियो 1,00,000 रुपियाँ ब्याज नतिरेको कारणले गर्दा ब्याजमाथि ब्याज थपिएर 10,00,000-15,00,000 पुगेको छ, अनुहार हेर्दा त्यो व्यक्तिले 50,000 पनि तिर्ला जस्तो लाग्दैन, ऊ माथि 15,00,000 लोड थपिएको छ। लकडाउनमा मैले भनिहालेँ खालि त्यो इन्जेक्सन दिएर भएन, छेनी खाना खुवाएर भएन, यो समस्या सल्भ ब्याङ्कले कसरी गर्छ? जब 2-2 अर्बको ऋण माफ गर्न सक्ने जस्तो कुरा छ भने यो किन नगरिदिने? नेपालमा पैसा छैन, विदेशीहरू आउन खोजिरहेछन्, एफडिआई आउन खोजिरहेछन्। हाम्रो यो इन्डस्ट्रियल एक्ट जुन छ त्यसमा एकदम बढी रिस्ट्रिक्सन छ, ट्रेडिङको लागि तपाईँले एफडिआई लिएर आउनु पाउनुहुन्न। अब मेरो आफ्नो विचार के छ भने ट्रेडिङको लागि भए पनि एफडिआई हामीले फ्री छोडिदिनु पऱ्यो, कमसेकम जागिर त पाउँछन्, प्रफिटमा ट्याक्स त तिर्छन् है। अर्को कुरा अब हेर्नुहोस् इन्डियामा के छ भने तपाईँको जुन रोड बन्छ, रोड बनिसकेपछि त्यहाँ रोड मिनिस्टर त्यो गाडीमा आफै बस्छ, चिया खान्छ, ड्राइभरलाई भन्छ 120 स्पिडमा गाडी कुदा भन्छ, उसले 120 स्पिडमा गाडी कुदाउँदै गर्दा हल्का पनि चिया पोख्यो भने त्यो ठेकदारको करियर गयो। नेपालमा आज रोड बनेको छ महिनामा भत्किएको छ, बजेटमा यो कुरा आउनु पर्यो कि यदि कुनै ठेकदारले रोड बनाएको छ भने एटलिस्ट 30 वर्षसम्म त्यसमा कुनै किसिमको है त्यसमा केही रिपेयर मेन्टेनेन्सको खाँचो पऱ्यो भने त्यो ठेकदार आफैले गर्नु पर्यो। त्यो किसिमको ठेकदार नेपालमा छैन भने हामी त्यसलाई इन्टरनेसनल बिडिङ गरेर त्यो किसिमको ठेकदार लिएर आउँ नेपालमा। रिपेयर मेन्टेनेन्सको नाममा बजेट यति खर्च भइरहेछ, सब युजलेस बजेटहरू हुन्थ्यो। अघि मैले भनिहालेँ हामी सरकारलाई कर तिरिरहेछौँ तपाईँ के अरे डेभलपमेन्ट गर्नुहोस् भनेर, सरकारले चाहिँ त्यो पैसा गएर एफडीमा राखिदिइरहेछ, सरकारसँग भएको पैसा एफडीमा राख्न पाइँदैन, त्यसले गर्दा पनि इन्ट्रेस्ट रेट आज यहाँ त्यसमा बढेर आएको। अर्को कुरा कारण जेसुकै होस् 90%भन्दा बढी ऋणीको सम्पत्ति लाइनमा पुगेको छ, सरकारले आफ्नो यसमा जिम्मेवारी वहन गर्नु पर्यो र त्यसको लागि स्टे अर्डर सरकारबाट आउनु पर्यो कि अहिले कमसेकम 1 वर्षको लागि कुनै पनि प्रोपर्टीहरू बिक्री हुनु भएन,
1: सबै यी समस्याहरू समाधान गरोस् हामी यही कामना गर्छौँ। कार्यक्रम आइदिनुभयो धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद।
1: हवस् त दर्शकवृन्द, यो विशेष सम्वादसँगै आजका लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला। तपाईँले नै पठाउनुभएका सल्लाह सुझाव र प्रतिक्रियाका आधारमा हामी हाम्रो कार्यक्रमलाई अझै परिष्कृत बनाउँदै लगिरहेका छौँ र लैजानेछौँ पनि। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण इन्जिनियरसँगै म सुरज ब्याकुरलाई पनि बिदा दिनुहोस्। तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना। नमस्ते।
2: अर्थतन्त्रका अनेक आयामका कुरा,
3: व्यापार व्यवसाय र व्यवसायका कुरा,
2: समृद्ध देशका लागि समृद्धिको बाटोका कुरा,
3: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमागका कुरा।
2: कार्यक्रम बिज एन्ड ब्रेन
3: प्रत्येक सोमबार बुधबार र शुक्रबार
2: मात्र रेडियो अर्थ सरोकारमा।
1: कार्यक्रम बिजन ब्रेनका साथमा उपस्थित छु म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भनेर तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरोधमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो, आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासी हुनुहुन्छ। स्वागत छ अजयजी।
0: नमस्कार सर।
1: मैले अघि नै भूमिकामा पनि भने तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पर्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा। तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलि अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलि कता कता के मिलेन जस्तो लाग्दैन?
0: मैले ब्याङ्किङ बुझ्दै गर्दा, मैले बेस रेट प्रिमियम बुझ्दै गर्दा, अहिले जुन समस्या छ व्यापारीहरूको ऋणीहरूको त्यो सोल्भ हुन गइरहेको छ त, मेरो बुझाइ मात्रैले हुनेवाला केही छैन नि। आजको दिनमा 90%भन्दा बढी व्यापारीहरू धराशायी भइसकेका छन्। 90%भन्दा बढी ऋणीहरूको सम्पत्ति ब्याङ्कले आज नभए भोलि निलाम गर्नेवाला छ। नेपालमा दैनिक रूपमा 3000-3500 युवाहरू बुढापाकाहरू विदेश गइरहेछन्। यही दिन हेर्नको लागि हामीले यो के अरे सरकारलाई भोट दिएको हो त।
1: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन र? हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने होइन र?
0: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकदम पनि ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर। यो अफवाह फैलाइएको हो। ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8%मा लिएको ऋण कारण जेसुकै होस् आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबी त को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेको छ नेपालमा। यो ब्याङ्कप्रति आम व्यक्तिहरूको, इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढलेखा छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभ्सले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ, तपाईँहरूकै यो सामाजिक सञ्जालबाट पनि कुरा आइरहेछ। यो सबभन्दा सुरुवात गरेको एनआइसिएसिआरले हो, जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई के थाहा नै भएको।
1: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरूमध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो, र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
0: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको 3 दिनपछि एनआरबीले आफ्नो डाइटिस मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर। अब सबैले फिर्ता पाएन कि पाएनन्, म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने भएकै छैन। एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो, अनि बोला हामीलाई विश्वास हुन्छ।
1: त्यो फेरि गोपनीयताको
0: होइन होइन, यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी एकाउन्टेबिलिटी हो नि त। वी हेभ राइट टु नो कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि।
1: यो सबै कुरा भन्दै गर्दाखेरि तपाईँले जुन खालका ब्लेमहरू लगाउनु भयो, जुन खालका आरोपहरू लगाइरहनु भएको छ, वा भनौँ न कति सत्य होलान्, कति अर्धसत्य होलान्, कति पूर्ण असत्य होलान्, तर यसलाई पनि त नियमन गर्ने राज्य छ, राष्ट्र ब्याङ्क छ, प्रहरी होला, अदालत होला, वा केही त होला नि, चेक एन्ड ब्यालेन्स गर्ने कतै न कतै निकाय होला। अब तर तपाईँहरू चाहिँ यो ब्याङ्कले लुटे ठगे मात्रै भनेर आन्दोलन गरिरहनु, त्यो पनि शिक्षित वर्गले त्यो गर्नु, त्यो पनि ब्याङ्किङ बुझेको मान्छेले गर्नु गलत भएन र?
0: मैले बोलेको कुनै पनि स्टेटमेन्ट त्यसलाई तपाईँ अर्ध सत्य या असत्य साबित गरिदिनुहोस्, होइन, तपाईँ जे भन्नुहुन्छ म त्यसको लागि तयार हुन्छु। अर्को कुरा, बोल्ने कसले? अहिले म एक्लै घन्टा घरमा प्लेकार्ड लिएर ब्याङ्कले हामीलाई मानसिक तनाव दियो, ब्याङ्कले हामीलाई लुट्यो भनेर प्लेकार्ड म एक्लै लिएर रोडमा घन्टा घरमा म उभिरहेको छु? जो वास्तविक पीडित छन् व्यापारीहरू, ऋणीहरू, लाजले हो कि डरले हो अहिले पनि रोडमा आइरहेको छैनन्। हेर्नुहोस्, दुर्गा प्रसाईजीले त्यो अभियान सुरु गर्नुभयो, जुन किसिमको हालात अहिले छ, उहाँ नउठेको भएको अरू कोही अरू उठ्थ्यो, अब बाध्यता भइसकेको छ।
1: भनेको तपाईँहरू पनि दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गर्नुहुन्छ?
0: यो अब हामी, हाम्रो त्यसमा समर्थन छ, हामी कहाँ जाने? अब तपाईँ भन्नुहुन्छ निकायहरू छन्, अघि कुराहरू आयो, निकायले कुरा सुनिदिनु पऱ्यो नि, सुनेको छैनन् कुराहरू, कहाँ जाने हामी? ल भन्नुहोस्, अब अनैतिक गतिविधिमा ब्याङ्कहरू मजाले इन्भल्भ भएको छन्। यो एनआरबीले डाइरेक्टिभ जति पनि निकालेको छ, डाइरेक्टिभ के आएको छ भने, यदि कुनै ग्राहकले सेवा लिएको छैन भने त्यसको पैसा काट्न पाइँदैन। यति हुँदा हुँदै पनि ब्याङ्कहरूले, यो एनआइसिएसिआई स्पेसली ब्याङ्कले बारम्बार एकै वर्षमा दुई पटक एटिएमको चार्ज खाइदिने, घरमा एटिएम पुगेकै छैन त्यसको एटिएमको चार्ज खाइदिने, चेकबुक बनेकै छैन 750 रुपियाँ चेकको काटिदिने। अब यो कुरालाई लिएर ब्रान्चमा जाँदा, आज सर हुनुहुन्न, भोलि आउनु, भोलि जाँदा पर्सि आउनु, लास्टमा गएर जानुहोस् कोर्ट जानुहोस्, बोल्ने शैली त्यस्तो छ। अब ऋण लिने बेलामा ऋण फिर्ता गर्ने नै मान्छेले दिएको हो, त्यो लोन लिएको हो हामीले, तर जुन किसिमको परिस्थिति ब्याङ्कले बनाइदिया छ, जुन किसिमको परिस्थिति सरकारले बनाइदिया छ, व्यापार जिरो छ आजको दिनमा, लकडाउनमा व्यापार सबै जिरो, तपाईँको यो भूमिका मान्छेहरूले काम गर्न पाएनन्, तर ब्याङ्कको ब्याज त बढ्दै गयो बढ्दै गयो। आज माइक्रो फाइनेन्सहरूले, लघु वित्तहरूले गरेको त्यही छन्, मजाले लुट्या छन्। यो कुरामा कमसेकम सरकारले त बोल्नुपर्ने हो नि, त्यो लकडाउनमा कोरोना कालमा त्यो इन्जेक्सन मात्रै दिएर, क्षणिक खाना दिएर त्यो दीर्घकालीन उपचार थियो त, त्यसको रिजल्ट कन्सिक्वेन्स अहिले देखिरहेछ, मान्छेहरू आत्महत्या गरिरहेछन्। हेर्नुहोस्, ब्याङ्करहरूलाई के अरे मोसो लाउने कुरामा, कालो मोसो दल्ने कुरामा, त्यो कुरा मलाई पनि चित्त बुझेको छैन, त्यो राम्रो कदम होइन, तर ऋणीहरू जसले ब्याङ्कबाट ऋण खाएको छन्, उनीहरू यो ब्याङ्कै सिस्टमले गर्दा आज आत्महत्या गरिरहेछन्, र ब्याङ्कसँग त्यति फुर्सद पनि छैन कि गएर कमसेकम शोक प्रकट गरिदिनको लागि। मान्छे मर्दा केही नहुने, ब्याङ्कले गल्ती गर्यो, ब्याङ्कले यहाँ जाति गर्यो, गएर भन्दा कालो मसु दल्छु भन्दा हामी आराधक भयौँ भन्ने कुरा आइरहेछ।
1: तर यो त सबै कुरा चाहिँ राज्यविहीनताको जस्तो अवस्था भयो नि त, तपाईँ कालो मसु दल्छु, कसैलाई हान्छु, थर्काउँछु, वा फलानुलाई सिद्ध्याउँछु भन्दै हिँड्नु त अराजकताको पराकाष्ठ भएन? या त राज्य छ नि, यो त विधिको शासन भएको देश हो नि, होइन र सर?
0: म त अहिले पनि राज्यलाई दुवै हात जोडेर रिक्वेस्ट गर्दैछु, प्लिज तपाईँको भोटरहरू जसले तपाईँलाई भोट दिएर यहाँसम्म पुर्याएको छन्, उनीहरू मनी कागारमा पुगेको छन्, उनीहरूको सम्पत्ति निलाम हुँदैछ, आजै मलाई मेसेज आएको थियो सर मलाई बचाइहाल्नुहोस्, एनआइसिएसिआई ब्याङ्कले हाम्रो घर खाली गर्दैछ। कमसेकम यो स्थिति बुझ्नुपर्ने हो नि, ल ठिक छ, अहिले आर्थिक सङ्कट लागेको छ, ब्याङ्कले पनि त्यो कुरा बुझ्नुपर्ने हो नि। अब हेर्नुहोस्, म तपाईँलाई भन्दैछु, महात्मा गान्धीको फिलोसफी पनि एक ठाउँमा गएर फेल भयो। महात्मा गान्धीको फिलोसफी के थियो भने, यदि तपाईँलाई कसैले थप्पड हान्छ भने, दायाँ गालामा हान्छ भने बायाँ गाला अगाडि गरिदिनुहोस्। एकजना उहाँको शिष्यले त्यो के अरे शिष्यले त्यो काम गर्यो, फेरि उसले देउरामा हानिदियो, फेरि महात्मा गान्धीकोमा त्यो मान्छे गयो, ल उहाँले के भन्यो भन्दा ठिक छ, अर्को पनि गाला थाप्दियो। अब यो ऊ मान्ने नमान्ने, ऊ हान्दै जाने, यता महात्मा गान्धीले चाहिँ ल ठिक छ गाला अगाडि बढाउँदै गर, त्यो चर्म त्यो चरम सीमामा जब कुरा पुग्यो, अब अन्तिम थप्पड खाएको भए त्यो मान्छे मर्थ्यो। जब त्यो स्थिति पुग्यो, महात्मा गान्धीले के भन्नुभयो भने, मेरो फिलोसफी, मेरो दर्शन यही सक्यो, अब तिमीलाई जे उचित लाग्छ त्यो गर
1: भनेको अहिलेका ऋणीहरू त्यस्तै स्थितिमा छ,
0: पुगिसकेका छन् त नि। यो तपाईँलाई यो कुरा मैले फेरि खोलिहालेँ, यो पहिले पनि मैले भन्दै आएको हो, यो के अरे अहिलेको स्थिति, आर्थिक स्थिति यति खराब छ अहिले बजारको, यो व्यापारीहरूसँग कर चुक्ता गरेर लिनको लागि पैसा छैन, दुई दुई वर्षको कर चुक्ता बाँकी छ। अहिले हिजो प्रधानमन्त्रीको एउटा आयो स्टेटमेन्ट पढिरहेको थिएँ, अब व्यापारीहरूमाथि अनुगमन गर्ने रे, दुनियाँको सब भार व्यापारीहरूलाई, ब्याङ्कबाट टर्चर, करकालेबाट टर्चर, घरेलुबाट टर्चर, बजारमा पैसा फस्या छ उठिरहेछन् त्यो टर्चर, बोर्डरको समस्या, सब भाती सब पीडा व्यापारीलाई।
1: तर सबै कुरा व्यवस्थापन गर्छु भनेर नै व्यापार गर्ने होइन र,
0: मैले एउटा कुरा ब्ल्याक मनी छ नि त भन्ने कुरा त प्रश्न छ नि, त्यसको अनुगमन किन नगर्ने? हावर नचलिकन पात हल्दैन, यो यो व्यक्तिसँग यही नेताहरूसँग कालोधन छ भन्ने कुरा त बजारमा त आछ नि, उनीहरूमाथि अनुगमन किन भइरहेको छैन? त्यहाँ पनि मेरो प्रश्न छ नि, भन्नुहोस् हजुर के भन्नुहुन्थ्यो?
1: त्यस्तो यो अनुगमनको कुरा वा अनुगमन त राज्यको नीति विरुद्धमा गरिने कुनै पनि कामको अनुगमन गर्नु, तिनीहरूलाई कारवाही गर्नु त राज्यको एउटा भूमिका नै भयो होइन। अहिले मेरो प्रश्न चाहिँ जसरी एउटा सिस्टममा ब्याङ्किङ चलिरहेको छ, एउटा सिस्टममा ब्याङ्किङ र वित्तीय संस्थाहरू चलिरहेका छन्, आज तपाईँले सिस्टममा चलेको छैन र
0: सिस्टममा चलेको छ, यो सिस्टममा चलेको भए मान्छेले आत्महत्या गर्थ्यो, 90% ऋणीहरूको कोलेट्रल उनीहरूको धितो आजको दिनमा निलामीमा पुगेको छ।
1: त्यो त ऋणीले व्यापार गर्न नसकेर, ऋण तिर्न नसकेर भएको नि होइन र?
0: व्यापार गर्न नसकेर होइन, सुन्नुहोस् तपाईँले ऋण लिनुभयो 1 करोड, ब्याज दर थियो 8%, 8 लाख, ब्याज दर भयो 16%, 16 लाख, 16 लाख रुपियाँ चाहिँ व्यापारले कमाउन नसकेको हो, यो कुरा त पहिले पनि प्रश्न भएको थियो नि।
1: तर एउटा व्यापार गर्ने मान्छेले महँगी बढ्न सक्छ, इन्फ्लेसन हुनसक्छ, मेरो कस्ट अफ प्रडक्सन बढ्न सक्छ, त्यो बेला चाहिँ समग्र देशको अर्थतन्त्र यस्तो भइरहँदाखेरि चाहिँ ब्याङ्कको ब्याज बढ्न सक्छ र त्यो ब्याङ्कको बढेको ब्याज पनि मैले तिर्न सक्नुपर्छ भनेर सुरु गर्ने होइन र व्यापार त?
0: भाभारको सब भार भारतीय ऋणीमाथि बुझ्ने, सब कुरा बुझ्नुपर्ने क्लाइन्टले मात्रै, ब्याङ्कले नबुझिदिनु पर्ने, ब्याङ्कले ऋण दिने बेलामा उसले चाहिँ क्रेडिट एनालाइसिस नगरिदिनु पर्ने, भोलिको दिनमा ब्याज दर बढ्यो भने यो व्यापारीले त्यो व्यापार त्यो उसले ऋण थाम्न सक्छ कि सक्दैन भन्ने कुरा क्रेडिट एनालाइसिस नगरिदिने, स्टाफ जतिका पनि छन् ब्याङ्कमा काम के गरे उनीहरूले त, उनीहरूले त्यतिखेर क्रेडिट एनालाइसिस गरिदिएको भए, अहिले कुरा आइरहेको छ मिसयुटिलाइजेसन अफ फन्ड भयो भन्ने कुरा, त्यो आज गरेर थाहा भइरहेको छ मिसयुटिलाइजेसन अफ फन्ड भएको छ भन्ने कुरा।
1: अनि ऋण लिने बेलामा चाहिँ पढ्दै नपढे जहाँ पाएँ त्यही सही गरिदिने, बुझ्दै नबुझिकन जसरी हुन्छ आजै पैसा चाहियो भनेर सही गरिदिने, अनि पैसा लिइसकेपछि न्यू खोज्न पनि त ठिक भएन नि होइन र?
0: न्यू खोज्नु भन्ने यो शब्द नै गलत भयो, अरू कुरा रह्यो साइन गर्ने कुरा, मैले भनिहालेँ ब्याङ्कप्रति अहिले पनि, अब त खर कम भइसक्यो, तर ब्याङ्कप्रति ब्लाइन्ड ट्रस्ट हुन्छ कि ब्याङ्कले हामीसँग धोखाधारी गर्दैन, सिस्टममा चलिएको हो भन्ने मानसिकता थियो। म त आफै डिफ्रेन्ट ब्याङ्कमा काम गरेको है, अब ब्याङ्कमा काम गरेपछि चाहिँ रियालिटी अहिले मैले बुझिरहेको छु, तर सिस्टम भन्ने कुरा हेर्नु, यो व्हाइट कलर सब क्राइम भइरहेछ, व्हाइट कलर क्राइम,
1: यो भन्यो के हो
0: व्हाइट कलर क्राइम भनेको? यो पढे लेखेकाहरूले सिस्टमसँग खेलेर है अरूले नबुझ्ने गरी, तपाईँको खातामा 500 रुपियाँले कट्यो भने तपाईँ यति व्यस्त हुनुहुन्छ नि, तपाईँ त्यहाँ सायद जानुहुन्न होला है, त्यो 500 रुपियाँ गयो मेरो खातामा गयो, एउटा ब्याङ्कमा 20 लाख ऋणी खाताधारी छन् भने 10 लाखलाई पनि त्यो झुक्यायो भने एमाउन्ट हेर्नुहोस् कति हुन्छ, र कतिले त बुझेकै छैनन् पैसा के को कट्यो, न मोबाइल ब्याङ्किङ हुन्छ
1: भनेको, नलिएको सेवा वा चाहिँ नकाट्नु पर्ने पैसा पनि ब्याङ्कले काटिरहेछ,
0: कति प्रमाणहरू छन्। म माथि एनआइसी, मैले यही कुरा सामाजिक सञ्जालमा हाल्दा एनआइसिएसीले म माथि उजुरी हालिदियो साइबर क्राइममा, जब त्यहाँ साइबर क्राइममा गएँ म, तपाईँ यस्तो कुरा डिप्लोमेटिक कुराहरू, या तपाईँ सिए मान्छे के यो काममा लागेको हो, किन यसरी बोल्नु पऱ्यो, तपाईँको व्यक्तिगत समस्या हो, आउनुहोस् न अफिसमा बसेर सल्टौँ। मैले भने मेरो व्यक्तिगत समस्या मात्रै भइदिएको भए सायद म आउँदैन थियो होला।
1: ब्याङ्कले मुद्दै हाल्यो तपाईँलाई, ब्याङ्कले मुद्दा हाल्यो साइबर क्राइममा,
0: साइबर क्राइममा।
1: तर तपाईँले त लेख्न पनि अलिक अपमानजनक शब्दै लेख्नु भएको थियो नि ब्याङ्कहरूलाई त।
0: अब हेर्नुहोस्, म आफै त्यहाँ काम गरेको व्यक्ति, म आफै पनि रेस्पेक्ट खोज्ने मान्छे होइन, ब्याङ्कको कर्मचारीको नाताले अहिले मलाई रेस्पेक्ट गरिदियोस् भन्ने भावना ममा पनि त्यतिखेर थियो। त्यति हुँदा हुँदै पनि मसँग त काहीँ न काहीँ त ठुलै गल्ती ब्याङ्कले धोका दिएर नै त्यो किसिमको शब्द निकालेको हो नि। जहाँ पाएँ जहाँ त्यो चोर फटा सबलाई चोर फटाए भन्दै हिँड्ने मानसिक सन्तुलन बिग्रेको मान्छे त म होइन, मसँग प्रमाण छ। तर हो, अघि मैले त्यो कुरा अघि त्यो कुरा फेरि आयो यहाँ। अब कोर्ट जानुहोस् रे, तपाईँ भन्नुहोस् 500 रुपियाँको लागि तपाईँ कोर्ट जानुहुन्छ? ब्याङ्कले ब्याज दर झुक्याएर बढाइदिएको छ, तपाईँ कोर्ट जानुहोस्? अब जिन्दगीभरि त्यही कोर्ट जानको लागि, बहस गर्नको लागि, म बदनाम हुनको लागि, यही सब दिन हेर्नको लागि मैले ऋण लिएको हो त ब्याङ्कबाट। सुन्नुहोस् सर,
1: तर तपाईँको हप्की खानका लागि, तपाईँले चोर फटा भन्नका लागि वा तपाईँले विरोध गर्नका लागि तपाईँलाई लोन दिएको पनि त होइन नि ब्याङ्कले, होइन र?
0: ब्याङ्कले त मसँग मजाले कमाइरहेको छ, सबसँग कमाइरहेछ ब्याज थपी थपी, मन जसरी उनीहरू त थपी थपी मन परे तरिकाले ब्याज थपेर खाइरहेछन्। दुनियाँको सब व्यापार आज नेगेटिभमा गइरहेछन्, ब्याङ्क चाहिँ सुपर प्रफिटमा। ब्याङ्कको उद्देश्य प्रफिट मात्रै कमाउने होइन भन्ने कुरा क्लियर हुनु पर्यो। ऋणीको आर्थिक स्थितिलाई अझ राम्रो गर्नका लागि ऋण लिने हो। ऋण लिनुभन्दा अगाडि मेरो आर्थिक स्थिति, मेरो मानसिक सन्तुलन एकदम राम्रो थियो। मैले झन् त्योभन्दा राम्रो होला, त्योभन्दा झन् राम्रो गराउँला भनेर मैले त्यो ऋण लिएको, लिएपछि फाटै मुनि गइयो।
1: तर तपाईँले अहिले जुन खालको भन्नुभयो नि, ब्याङ्कमा स्वाभाविक रूपमा ब्याङ्कसँग सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने त्यो एउटा रेस्पोन्सिबिलिटी त पक्का हुन्छ होला। तर ब्याङ्कले नाफा मात्रै कमाउने होइन भन्दै गर्दाखेरि, तपाईँ सिए भएको हुनाले पनि तपाईँले यो कुरा अलिक बढी बुझ्नुहुन्छ, ब्याङ्कका त सेयर धनी पनि छन् नि जसले डिभिडेन्डको अपेक्षा गरेका हुन्छन्, जसका लागि ब्याङ्कले नाफा कमाउनु पर्छ भन्ने छ, उनीहरूप्रति चाहिँ अन्याय हुँदैन र? ब्याङ्कले नाफै कमाएन भने अरबौँ रुपियाँ लगानी गरेका छन् अनि ब्याङ्कले नाफै कमाइदिएन भने त, तपाईँ चाहिँ नाफा कमाउन सकिनँ, मैले ब्याङ्कको ब्याज तर्न सकिनँ भनेर गाह्रो मानिरहनु भएको छ भने, ब्याङ्कले पनि त नाफा कमाएन भने ती सेयर धनीमाथि अन्याय हुँदैन र?
0: नाफाको त कुनै सीमा हुन्न नि सर, कति नाफा भन्नु त रहेछ नि। प्रफिट अहिलेको स्थितिलाई हेरिकन मानवता अहिले कति पनि छ भने कहाँ कहाँ कस्ट कटिङ गर्न सकिन्छ, कसरी कसरी क्लाइन्टलाई सहुलियत दिन सकिन्छ, उतातिर पनि त ध्यान दिने हो नि। सुपर प्रफिट ब्याङ्क चाहिँ आफूलाई एकदम आई एम द फर्स्ट सुपर प्रफिट मेकर है, मैले यति कमाएँ भनेर सामाजिक सञ्जालमा हालेर उसले आफूलाई एकदम ठुलो सोचिरहेछ, जबकि उसँग ऋण लिएको व्यक्तिहरू, उसँग जोडिएको व्यक्तिहरू रोइरहेछन्। यो बेइज्जत इज्जत लिने काम, मानसिक तनाव दिने काम ब्याङ्कबाटै भइरहेछ।
1: तपाईँले यो त पक्का बुझ्नु भएको छ होला, जति पैसा वा जति क्यापिटल एउटा ब्याङ्कको छ, एउटा ए क्लास कमर्सियल ब्याङ्कको छ भनौँ, र जति लगानी त्यो ब्याङ्कमा भएको छ, त्यो अनुसारको रिटर्न ब्याङ्कले, त्यो भलै त्यो फिगर अरबमा भयो होला, तर त्यो ब्याङ्कले कमाएको नाफा पर्सेन्टेजका हिसाबले त्यति धेरै नाफा भएर
0: यो सबसँगै बढाउँ भन्ने चाहिँ म मानसिकता भएको मान्छे हो। यदि मैले गर्दा ब्याङ्क ग्रो गरेको हो नि त, मेरो ब्याजले गर्दा ब्याङ्क ग्रो गरेको भने म चाहिँ किन ग्रो गरिरहेको छैन? हेर्नुहोस् सर, मैले ऋण तिर्न सकिनँ, एउटा मेरो व्यक्तिगत समस्या हुनसक्छ, तपाईँले तिर्न सक्नु भएन, तपाईँको व्यक्तिगत समस्या हुनसक्छ। नेपालको 90% ऋणीले आजको दिनमा ऋण तिर्न नसक्नु भनेको यो व्यक्तिगत समस्या हो, यो राष्ट्रिय समस्या हो।
1: तर त्यो ब्याङ्कै मात्रै कारणले भएको समस्या पनि त होइन नि हो र?
0: ब्याङ्कै कारणले गर्दा भएको भन्ने म भन्दिनँ, सरकार आफैमा दोषी छ, सरकार र एनआरबीले यो समन्वय गरेर राम्रोसँग गरेको भए दिन आउँदैन थियो। तपाईँ भन्दै हुनुहुन्छ बेस रेट प्रिमियम, तपाईँले सबै कुरा भन्नुभयो, मुख्य कुरा त यो पनि बुझ्नुपर्ने हो नि कि 9%भन्दा बढी ब्याज दरमा ऋण लिएर कुनै पनि व्यापार दुनियाँमा सफल हुन सक्दैन, यो त तपाईँको गोल्डन स्टेटमेन्ट हो। यो बुझ्दा बुझ्दै पनि तपाईँ ब्याज दरलाई 9 भन्दा माथि लगिदिने, 9 भन्दा माथि कि 9 डबलै गरिदिने, त्यो उत्तिखेर बुझ्नुपर्ने कुरा हो कि होइन? सरकारको गल्ती यो के अरे, हामी कर तिरिरहेछौँ सरकारलाई बाई डेभलपमेन्ट गर्दै भनेर, त्यो पैसा सरकारले एफडीमा राखिदिइरहेछ, त्यहाँ पनि उसले ब्याज खाइरहेछ सरकारले। त्यो सरकारले ब्याज खाएको कारणले गर्दा पनि यो कस्ट अफ फन्ड बढेको हो, कस्ट अफ फन्ड बढेपछि यो ब्याज दर बढेको हो। स्वाभाविक रूपले ब्याज दर बढ्नु पनि त्यो आफ्नो ठाउँमा छ। अनैतिक गतिविधि गरेर झुक्याएर साइन गराएर प्रिमियम एक्स्ट्रा चार्ज गरेको यो कहिलेसम्म जायज कुरा हो?
1: त्यो त राष्ट्र ब्याङ्कले नियमन गर्यो, राष्ट्र ब्याङ्कले गलत हो भनेपछि फिर्ता गर भनेर निर्देशन पनि त दिइसकेको हो नि, होइन र भनेको मतलब कतै न कतै नियमन त राम्रो भइरहेको छ त किन यति धेरै घन्टाघरमै गएर उफ्रिनु पर्ने कारणको स्थिति भइसक्यो हो र भन्ने मेरो प्रश्न हो।
0: मैले आफ्नो बच्चालाई बाबु तिमी बाहिर जाऊ भनिदिएँ, ऊ बाहिर गए गएन मैले हेर्दिनँ हेर्दिनँ, बाबु तिमी बसेर पढ भन्ने, ऊ पढेको पढेन मैले हेर्दिनँ हेर्ने, अनि दुनियाँको नजरमा ओहो त्यो त एकदम राम्रो बाउ रहेछ त छोरालाई पढ भनिरहेछ, म त दुनियाँको नजरमा म राम्रो भएँ, रेस्पोन्सिबल फादर जस्तो देखिएँ, तर साँच्चीकै बसेर त्यहाँ पढेको छ कि छैन मलाई मतलबै छैन।
1: भनेको आजको दिनमा पनि राष्ट्र ब्याङ्कको निर्देशनको बर्खिलाप गर्दै विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यो फिर्ता गर्नुपर्ने प्रिमियम फिर्ता गरेर छैनन् भन्ने हो तपाईँको आशय?
0: मैले पा छैन
1: तपाईँको फिर्ता गर्नुपर्ने पैसा हो,
0: अफकोर्स कोर्टमा जानुहोस् भन्छ, कति सहज छ 90% ऋणीलाई तपाईँ अब कोर्ट पठाउनुहुन्छ, कति तपाईँको आँखाले देखिरहेछ, तपाईँको पकेटबाट कसैले पैसा चोरेर भागिरहेछ। नेपालको कानुनले के भन्छ भने तपाईँलाई चोर नभन्नुहोस्, उसलाई भाग्न दिनुहोस्, तपाईँ कोर्ट जानुहोस्, यो नेपालको नियम हो जुन मलाई साइबर क्राइमको डिएसपी सरले भन्नुभयो। मैले भने एनआइसिएसलाई मैले चोर भने किनभने मैले उदाहरण पनि दिएँ कि मेरो खल्तीबाट पैसा लिएर ऊ एनआइसिएसआई भागिरहेछ भने ऊ एनआइसिएसआई चोर भन्ने कि नभन्ने भन्दा नभन्ने, अभ्यासमा आएर भन्न चाहिँ पाइयो तर चोर चाहिँ भन्न पाइन्न, चोर भन्ने काम कोर्टको हो भनेपछि मैले अब चोरलाई छोडिदिने, चोर भागोस् म चाहिँ अब कोर्ट जाने। अब हाउ मच प्र्याक्टिकल इज दिस, खालि थ्योरी लेखिदिने त्यसको प्र्याक्टिकल इम्प्लिकेसन चाहिँ नहेरिदिने।
1: तपाईँले अघि नै पनि भन्नुभयो कि म स्वयं त्यो ब्याङ्कमा काम गरिरहेको थिएँ, पहिला काम गरेको अनुभव थियो मसँग, आजको दिनमा मैले त्यही ब्याङ्कबाट लोन लिएँ, आज चलाउन सकिनँ, त्यो ब्याङ्कले मलाई चाहिँ अन्याय गर्यो भन्नु भएको छ, होइन त्यहाँ त तपाईँका साथीहरू पनि थिए होलान्, वा भनौँ न चाहिँ तपाईँले आफ्नो समस्याहरू अलिक जेन्टल्ली भन्नु भएन कि ब्याङ्कलाई भने जस्तो पनि धेरैले मानेका छन्, खास कुरो चाहिँ के हो?
0: म अब म यतिको पोलाइट मान्छे पाउन पनि गाह्रै हो, जब पोलाइट मान्छेले यो लेभलमा बोलिरहेछ भनेपछि त्यो नेक्स्ट लेभलको मलाई टर्चर आएर हो। कयौँ पटक ब्रान्चमा म कयौँ पटक गएँ, मसँग एसएमएस छ, मेल छ, बकायदा फोन गरेर रिक्वेस्ट पनि गरेको हो है। अब अहिलेको अब ब्रान्चको हातमा केही छ जस्तो मलाई लाग्दैन, सब त्यो माथिबाटै सञ्चालित छन् है। यो के अरे अहिले यो ऋण असुली दिन भइरहेछ, एउटा तरिका हुन्छ नि सर, रिन्यू घरमा गएको छ, तपाईँबाट तिमीमा, तिमीबाट तमा, घर खाली गर, यो किसिमको बोली कति राम्रो हो, तपाईँ घरमा गार्ड पठाइदिनु भइरहेछ।
1: तर तपाईँ आफै एकपटक त्यो एउटा पहिला जब तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्थ्यो त्यो कर्मचारी भएर हेर्नुहोस् त, तपाईँले ऋण दिनुभएको छ, अहिले ब्याज तिर्दैन, ब्याज तिर भन्दाखेरि चाहिँ फोन उठाउँदैन, ब्याज तिर भन्दै गर्दाखेरि त हाम्रो आन्दोलन चलिरहेछ, कहाँ ब्याज तिर्नु, यो त ब्याजै मिना हुनुपर्छ भनेर ठुलो कुरा गरिरहेछ। तपाईँले फोन गर्दाखेरि ऊ घरमा आउँदैन, तपाईँ भेट्न आउँदैन, अनि तपाईँको तपाईँको ब्याङ्कमा जुन खालको चाहिँ उसको सम्पत्ति राखेको छ त्यसको सुरक्षा गर्न ब्याङ्कले गार्ड पठाएको भन्ने ब्याङ्कको तर्क छ नि, यसलाई चाहिँ कसरी लिनुभएको छ?
0: योभन्दा हावा कुरा के हुन्छ, सम्पत्ति उडेर गइरहेछ, त्यो मुगल प्रोपर्टी हो, जग्गा जमिन उडेर कहाँ जान्छ। अर्को कुरा मैले भनिहालेँ, यो ब्याङ्कको मात्रै समस्या नभएर अब व्यक्तिगत समस्या नभएर यो राष्ट्रिय समस्या बनेको छ। ब्याज कहाँबाट तिर्ने के हुनु पर्ने, खल्तीमा तिर्नको लागि एक करोडको पहिला 8 लाख तिरिरहेको थियो, अब 16 लाख तिर्नु परिरहेको छ, जब व्यापार डाउन छ कहाँबाट तिर्ने, ब्याङ्कले त दिएको पैसा त सबै त लिइसक्यो ब्याजको नाममा, हुनु पर्ने तिर्नको लागि, तिर्ने कहाँबाट, लोन तिर्दिनँ भन्ने मान्छे एकजना कोही व्यक्ति आएर भन्नुहोस् त म ऋण तिर्दिनँ
1: भनेको, सबैजना ऋण चाहिँ तिर्न तयार छन्, सकिरहेको छैनन् त्यसैको त्यो विस्फोट वा त्यो खालको विद्रोह आइपरेको।
0: एउटा सिम्पल इक्जाम्पल बुझ्नु, मेरो तलब 1 लाख रुपियाँ हो जुन मैले ब्याङ्कमा डिक्लेयर गरेको थिएँ, ब्याङ्कले के भन्यो भने 60,000 रुपियाँ तपाईँ किस्ता तिर्नुहोस्, 40 हजारमा आफ्नो घर चलाउनुहोस् मलाई एकदम ठिक छ भन्ने. आज स्यालेरी बढेको छैन, अहिले त जब धमाधम गइरहेछन्, 90,000 रुपियाँ ब्याज मात्रै कटेको छ मेरो, तलब जहाँको त 1,00,000 रुपियाँ छ, 10,000 मेरो घर चल्छ, ऋण लिएको 3 वर्ष भयो, 3 वर्षमा मेरो बालबच्चा जन्मिया छन् है. अब भन्नु म साँच्ची कि म जब म चार्टर्ड अकाउन्टेन्ट भएँ म एनी हाउ धानिरहेको छु, तर जो कोही शिक्षक छन् कोही प्राइभेट जब गरिरहेछन् र उनीहरूको उनीहरूले पनि यो परिस्थिति झेलिरहेछन्, यो सुपर चमत्कारी घर कर्जाको नाममा यो अरब लोन डिस्ट्रिब्युट भएको छ, सबलाई बोलाएर फकाएर ब्याज दर बढाइदिएको छ, 3-3% ब्याज दर थपिदिएको छ. भन्नुहोस् न तपाईँ तिर्न सक्नुहुन्छ? म तिर्दिनँ भनेको छु, 60,000 रुपियाँ जुन मैले कबुल गरेको थिएँ आज पनि तिर्न तयार छु तिर्न, 90,000 रुपियाँ तिर मैले ऋण लिएँ, मेरो बालबच्चाको त्यसमा के दोष छ ल भन्नुहोस् तपाईँ? मेरो बालबच्चाहरू टुक्रा हुने स्थितिमा पुगेको छन् यही ब्याङ्कले गर्दा. ब्याङ्कले त के भन्छ, प्रोपर्टी बेचिदिनुहोस्, प्रोपर्टी बिकिरहेछ, र प्रोपर्टी बेच्नको लागि मैले ऋण लिएको थिएँ, मैले म त मजाले घर बनाउँछु बस्छु भनेर पो ऋण लिएको, घर किन्ने ग्राहक छैन, मेरो व्यक्तिगत समस्या होइन नि यो त, कसैको अहिले त लिक्विडिटी क्राइसिस भएर कसैको जग्गा बिक्री भइरहेको छैन र ब्याङ्कले जबरजस्ती बेच्न खोजिरहेको छ, जुनसुकै रेटमा बेच्न तयार छ ब्याङ्क अहिले. मेरो प्रोपर्टी 4 करोडको छ, मेरो ऋण 1 करोड हो, उसलाई 1 करोड रुपियाँ आयो भने पनि बेचिदिन्छ, किनभने ब्याङ्कलाई खालि आफ्नो पैसासँग मतलब छ. म भोलिको दिनमा रोडमा हुन्छु, बाहिर जान्छु कि आत्महत्या गर्छु, ब्याङ्कलाई यसँग सरकार छैन, त्यति निज स्वार्थमा ब्याङ्क काम गरिरहेछ र यो कुरा सरकारलाई थाहा छ.
1: जस्तो अहिले अब त सरकार भनौँ न बजेटको तयारीमा छ, यति बेला चाहिँ सरकारी कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नहुने भयो भन्ने चिन्तामा सरकार छ, तपाईँ आफै पनि चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ र ग्राउन्ड लेभलमा तपाईँले ऋणीका समस्या पनि देख्नु भएको छ. अघि नै पनि भन्नुभयो व्यापारीसँग व्यापार गर्ने स्थिति छैन वा व्यापारै हुँदैन, घर जग्गाको कारोबार उस्तै ठप्प छ, होइन सेयर बजार हिजो भर्खर अलिकति बढाएको थियो नत्र उस्तै छ, यो सबै चिज बिग्रिएपछि चाहिँ यसलाई सुधार्नका लागि सरकारले बजेटमा गर्नुपर्ने पहल गर्दा के हुन सक्ला?
0: हामी कृषि प्रधान देश भन्दै गर्दा हामी कृषिको नाममा मजा गरिरहेछौँ, गाँजा खेतीलाई सरकारले लिगलाइज गर्नु पर्यो, त्यसको पर्मिसन दिनु पर्यो. गाँजा खेतीलाई पहिलाको दिनमा नेरोटिक ड्रग, गाँजालाई नेरोटिक ड्रग्सको रूपमा लिइन्थ्यो, त्यो चाहिँ रिसर्चको कमीले गर्दा थियो. आजको दिनमा करोडौँ अरबौँ रुपियाँ खर्च गरेर रिसर्च भइरहेछ, एकदम महत्त्वपूर्ण मेडिकल हर्ब हो त्यो, हामीले त्यस लागि मार्केट खोज्नै पर्दैन. आलु रोप्नको लागि पनि ज्ञान चाहिन्छ, तर गाँजा खेतीको लागि ज्ञान केही चाहिँदैन, तपाईँ यहाँ फ्यालिदिनुहोस् यहीँ फल्छ. युएसए जस्तो देशमा 32 स्टेटमा त त्यो लिगलाइज भइसक्यो, डिफ्रेन्ट कन्ट्रीले त्यसलाई लिगलाइज गर्दैछ, हामी किन पछाडि पर्ने जबकि त्यो राम्रो आय स्रोत हो. नेपालको भूमि, नेपालको जुन सोइल छ, गाँजाको लागि एकदम इम्पोर्टेन्ट, सरी एकदम भाइटल छ. त्यसको नेगेटिभ इम्प्याक्टहरू होलान् त्यसलाई मिनिमाइज गर्दै हामीले अगाडि बढ्नुपर्छ. अब अर्को कुरा, ब्ल्याक मनी छ भन्ने कुरा, यो कुरामा अब काहीँ रोकेको छैन. ब्ल्याक मनी चाहिँ सरकारले त्यसलाई अब ल हामी रोकटोक गर्दैनौँ, त्यसलाई लिएर आऊ, तर त्यो पैसाले इन्डस्ट्री मात्रै खोल, तिमी त्यो ब्ल्याक मनी इन्डस्ट्री खोल्यौ भने हामी तिमीमाथि कुनै पनि पेनाल्टी लगाउँदैनौँ, झन् प्रोत्साहन गर्छौँ भनेर सरकारबाट यो कुरा आउनु पऱ्यो बजेटमा. थर्डमा, जुन लोकल्ली प्रड्युस्ड आइटम छन् जुन हामी कन्ज्युम गरिरहेछौँ, त्यसमा सरकारले त्यसमा प्रोत्साहन दिनु पऱ्यो. मानौँ मैले 100% नेपाली कुरा उपभोग गरिरहेछु भने इम्पोर्ट रोक्नु पऱ्यो, इम्पोर्ट रोक्नको लागि हाम्रो जे छ हामी त्यसमै रमाउँ त्यसमै खुसी हौँ, सरकारले यसमा प्राइज स्वरूप यदि कुनै व्यक्तिले 100% नेपाली वस्तु प्रयोग गरिरहेछ भने उसलाई मोटिभेट गर्नको लागि त्यो किसिमको. अरू कुरा, सरकारी कर्मचारी या सरकारसँग जोडिएको जति पनि छन् सबको बालबच्चाहरू सरकारी स्कुलमै पढ्नुपर्छ, होइन भने नेपालको सरकारी स्कुलको अवस्था दिन प्रतिदिन बिग्रिँदै जान्छ। यो कुरामा ध्यान जान जरुरी छ। अर्को कुरा, लकडाउनमा, लकडाउनको कारणले स्पेसिफिकली जो भूमिका मान्छेहरू छन्, जसको 700-800 रुपियाँ मजदुरी गरेर जो कमाइरहेको थिए, खाइरहेको थिए, जसको ऋण थियो 1,00,000 रुपियाँ, ब्याज नतिरेको कारणले गर्दा ब्याजमाथि ब्याज थपिएर 10,00,000-15,00,000 पुगेको छ। अनुहार हेर्दा त्यो व्यक्तिले 50,000 पनि तिर्ला जस्तो लाग्दैन, ऊ माथि 15,00,000 लोड थपिएको छ। लकडाउनमा अघि मैले भनिहालेँ, खालि त्यो इन्जेक्सन दिएर भएन, छेनी खाना खुवाएर भएन, यो समस्या सल्भ ब्याङ्कले कसरी गर्छ? जब 2-2 अर्बको ऋण माफ गर्न सक्ने जस्तो कुरा छ भने यो किन नगरिदिने? नेपालमा पैसा छैन, विदेशीहरू आउन खोजिरहेछन्, एफडिआई आउन खोजिरहेछन्। हाम्रो यो इन्डस्ट्रियल एक्ट जुन छ त्यसमा एकदम बढी रिस्ट्रिक्सन छ, ट्रेडिङको लागि तपाईँले एफडिआई लिएर आउनु पाउनुहुन्न। अब मेरो आफ्नो विचार के छ भने, ट्रेडिङको लागि भए पनि, ट्रेडिङको लागि पनि एफडिआई हामीले फ्री छोडिदिनु पऱ्यो। कमसेकम जागिर त पाउँछन्, प्रोफिटमा ट्याक्स त तिर्छन् है। अर्को कुरा, अब हेर्नुहोस् इन्डियामा के छ भने, तपाईँको जुन रोड बन्छ, रोड बनिसकेपछि त्यहाँ रोड मिनिस्टर त्यो गाडीमा आफै बस्छ, चिया खान्छ, ड्राइभरलाई भन्छ 120 स्पिडमा गाडी कुदा भन्छ। उसले 120 स्पिडमा गाडी कुदाउँदै गर्दा हल्का पनि चिया पोख्यो भने त्यो ठेकेदारको करियर गयो। नेपालमा आज रोड बनेको छ, 6 महिनामा भत्किएको छ। बजेटमा यो कुरा आउनु पर्यो कि यदि कुनै ठेकेदारले रोड बनाएको छ भने एटलिस्ट 30 वर्षसम्म त्यसमा कुनै किसिमको है त्यसमा केही रिपेयर मेन्टेनेन्सको खाँचो पऱ्यो भने त्यो ठेकेदार आफैले गर्नु पर्यो। त्यो किसिमको ठेकेदार नेपालमा छैन भने हामी त्यसलाई इन्टरनेसनल बिडिङ गरेर त्यो किसिमको ठेकेदार लिएर आउँ नेपालमा। रिपेयर मेन्टेनेन्सको नाममा बजेट यति खर्च भइरहेछ, सब युजलेस बजेटहरू हुनु थियो। अघि मैले भनिहालेँ, हामी सरकारलाई कर तिरिरहेछौँ तपाईँ के अरे डेभलपमेन्ट गर्नुहोस् भनेर, सरकारले चाहिँ त्यो पैसा गएर एफडीमा राखिदिइरहेछ। सरकारसँग भएको पैसा एफडीमा राख्न पाइँदैन, त्यसले गर्दा पनि इन्ट्रेस्ट रेट आज यहाँ त्यसमा बढेर आएको। अर्को कुरा, कारण जेसुकै होस्, 90%भन्दा बढी ऋणीको सम्पत्ति निलामीमा पुगेको छ। सरकारले आफ्नो यसमा जिम्मेवारी वहन गर्नु पर्यो र त्यसको लागि स्टे अर्डर सरकारबाट आउनु पर्यो कि अहिले कमसेकम 1 वर्षको लागि कुनै पनि प्रोपर्टीहरू बिक्री हुनु भएन,
1: सबै यी समस्याहरू समाधान गरोस्, हामी यही कामना गर्छौँ। कार्यक्रममा आइदिनुभयो, धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: हवस् त दर्शकवृन्द, यो विशेष सम्वादसँगै आजका लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला। तपाईँले नै पठाउनुभएका सल्लाह सुझाव र प्रतिक्रियाका आधारमा हामी हाम्रो कार्यक्रमलाई अझै परिष्कृत बनाउँदै लगिरहेका छौँ र लैजानेछौँ पनि। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिटसँगै म सुरज ब्याकुरलाई पनि बिदा दिनुहोस्। तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना। नमस्ते।
2: अर्थतन्त्रका अनेक आयामका कुरा,
3: व्यापार व्यवसाय र व्यवसायका कुरा,
2: समृद्ध देशका लागि समृद्धिको बाटोका कुरा,
3: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमागका कुरा।
2: कार्यक्रम बिज एन्ड ब्रेन
3: प्रत्येक सोमबार, बुधबार र शुक्रबार
2: मात्र रेडियो अर्थ सरोकारमा।
1: कार्यक्रम बिज एन्ड ब्रेनका साथमा उपस्थित छु म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भन्ने तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग, बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरुद्धमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो? आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासिया हुनुहुन्छ। स्वागत छ अजयजी।
0: नमस्कार सर।
1: मैले अघि नै भूमिकामा पनि भने, तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पर्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा, तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलि अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलिक कता

0: लाई भोट दिएको हो त?
1: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन? र हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने होइन र?
0: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकदम पनि ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर, यो अफवाह फैलाइएको हो। ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8% लिएको ऋण कारण जेसुकै होस् आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबी त को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेको छ नेपालमा, यो ब्याङ्कप्रति आम व्यक्तिहरूको इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढलेख्या छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभ्सले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ, तपाईँहरूकै यो सामाजिक सञ्जालबाट पनि कुरा आइरहेछ, यो सबभन्दा सुरुवात गरेको एनआइसिएसिआरले हो जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई के थाहा नै भए।
1: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरूमध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो, र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
0: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको 3 दिनपछि एनआरबीले आफ्नो डाइटिस्ट मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर। अब सबैले फिर्ता पाएन कि पाएनन्, म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने भएकै छैन। एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो, अनि बोला हामीलाई विश्वास हुन्छ।
1: त्यो फेरि गोपनीयताको
0: होइन, होइन, यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी एकाउन्टेबिलिटी हो नि त। वी हेभ राइट टु नो कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि।
1: यो सबै कुरा भन्दै गर्दाखेरि तपाईँले जुन खालका ब्लेमहरू लगाउनु भयो, जुन खालका आरोपहरू लगाइरहनु भएको छ, वा भनौँ न कति सत्य होलान्, कति अर्धसत्य होलान्, कति पूर्ण असत्य होलान्, तर यसलाई पनि त नियमन गर्ने राज्य छ, राष्ट्र ब्याङ्क छ, प्रहरी होला, अदालत होला, वा केही त होला नि, चेक एन्ड ब्यालेन्स गर्ने कतै न कतै निकाय होला। अब तर तपाईँहरू चाहिँ यो ब्याङ्कले लुटे ठगे मात्रै भनेर आन्दोलन गरिरहनु, त्यो पनि शिक्षित वर्गले त्यो गर्नु, त्यो पनि ब्याङ्किङ बुझेको मान्छेले गर्नु गलत भएन र?
0: मैले बोलेको कुनै पनि स्टेटमेन्ट त्यसलाई तपाईँ अर्ध सत्य या असत्य साबित गरिदिनुहोस्, होइन, तपाईँ जे भन्नुहुन्छ म त्यसको लागि तयार हुन्छु। अर्को कुरा, बोल्ने कसले? अहिले म एक्लै घन्टा घरमा प्लेकार्ड लिएर ब्याङ्कले हामीलाई मानसिक तनाव दियो, ब्याङ्कले हामीलाई लुट्यो भनेर प्लेकार्ड म एक्लै लिएर रोडमा घन्टा घरमा म उभिरहेको छु? जो वास्तविक पीडित छन् व्यापारीहरू, ऋणीहरू, लाजले हो कि डरले हो अहिले पनि रोडमा आइरहेको छैनन्। हेर्नुहोस्, दुर्गा प्रसाईजीले त्यो अभियान सुरु गर्नुभयो, जुन किसिमको हालात अहिले छ, उहाँ नउठेको भएको अरू कोही अरू उठ्थ्यो, अब बाध्यता भइसकेको छ।
1: भनेको तपाईँहरू पनि दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गर्नुहुन्छ?
0: यो अब हामी हाम्रो त्यसमा समर्थन छ, हामी कहाँ जाने? अब तपाईँ भन्नुहुन्छ निकायहरू छन्, अघि कुराहरू आयो, निकायले कुरा सुनिदिनु पऱ्यो नि, सुनेको छैनन् कुराहरू, कहाँ जाने हामी? ल भन्नुहोस्, अब अनैतिक गतिविधिमा ब्याङ्कहरू मजाले इन्भल्भ भएको छन्, यो एनआरबीले डाइरेक्टिभ्स जति पनि निकालेको छ, डाइटिस के आएको छ भने यदि कुनै ग्राहकले सेवा लिएको छैन भने त्यसको पैसा काट्न पाइँदैन। यति हुँदा हुँदै पनि ब्याङ्कहरूले, यो एनआइसिएसिआई स्पेसली ब्याङ्कले बारम्बार एकै वर्षमा 2 पटक एटिएमको चार्ज खाइदिने, घरमा एटिएम पुगेकै छैन, त्यसको

0: एटिएमको चार्ज खाइदिने, चेकबुक बनेकै छैन 750 रुपियाँ चेकको काटिदिने। अब यो कुरालाई लिएर ब्रान्चमा जाँदा आज सर हुनुहुन्न, भोलि आउनुहोस्, भोलि जाँदा पर्सि आउनुहोस्, लास्टमा गएर जानुहोस्, कोर्ट जानुहोस्, बोल्ने शैली त्यस्तो छ। अब ऋण लिने बेलामा ऋण फिर्ता गर्ने नै मान्छेले दिएको हो, त्यो लोन लिएको हो हामीले। तर जुन किसिमको परिस्थिति ब्याङ्कले बनाइदिया छ, जुन किसिमको परिस्थिति सरकारले बनाइदिया छ, व्यापार जिरो छ आजको दिनमा, लकडाउनमा व्यापार सबै जिरो। तपाईँको यो भूमिका मान्छेहरूले काम गर्न पाएनन्, तर ब्याङ्कको ब्याज त बढ्दै गयो बढ्दै गयो। आज माइक्रो फाइनेन्सहरूले लघु वित्तहरूले गरेको त्यही छन्, मजाले लुट्या छन्। यो कुरामा कमसेकम सरकारले त बोल्नुपर्ने हो नि। त्यो लकडाउनमा कोरोना कालमा त्यो इन्जेक्सन मात्रै दिएर छेनिक खाना दिएर त्यो दीर्घकालीन उपचार थियो त, त्यसको रिजल्ट कन्सिक्वेन्स अहिले देखिरहेछ, मान्छेहरू आत्महत्या गरिरहेछन्। हेर्नुहोस् ब्याङ्करहरूलाई के अरे मोसो लाउने कुरामा, कालो मोसो दल्ने कुरामा, त्यो कुरा मलाई पनि चित्त बुझेको छैन, त्यो राम्रो कदम होइन। तर ऋणीहरू जसले ब्याङ्कबाट ऋण खाएको छन्, उनीहरू यो ब्याङ्कै सिस्टमले गर्दा आज आत्महत्या गरिरहेछन्, र ब्याङ्कसँग त्यति फुर्सद पनि छैन कि गएर कमसेकम शोक प्रकट गरिदिनको लागि। मान्छे मर्दा केही नहुने, ब्याङ्कले गल्ती गर्यो, ब्याङ्कले यहाँ जाति गर्यो, गएर भन्दा कालो मसु दल्छु भन्दा हामी आराधक भयौँ भन्ने कुरा आइरहेछ।
1: तर यो त सबै कुरा चाहिँ राज्यविहीनताको जस्तो अवस्था भयो नि त। तपाईँ कालो मसु दल्छु, कसैलाई हान्छु, थर्काउँछु वा फलानुलाई सिद्ध्याउँछु भन्दै हिँड्नु त अराजकताको पराकाष्ठ भएन। यहाँ त राज्य छ नि, यो त विधिको शासन भएको देश हो नि, होइन र सर?
0: म त अहिले पनि राज्यलाई दुवै हात जोडेर रिक्वेस्ट गर्दैछु, प्लिज तपाईँको भोटरहरू जसले तपाईँलाई भोट दिएर यहाँसम्म पुर्याएको छन्, उनीहरू मनी कागारमा पुगेको छन्, उनीहरूको सम्पत्ति निलाम हुँदैछ। आजै मलाई मेसेज आएको थियो, सर मलाई बचाइहाल्नुहोस्, एनआइसिएसिआ ब्याङ्कले हाम्रो घर खाली गर्दैछ। कमसेकम यो स्थिति बुझ्नुपर्ने हो नि। ल ठिक छ, अहिले आर्थिक सङ्कट लागेको छ, ब्याङ्कले पनि त्यो कुरा बुझ्नुपर्ने हो नि। अब हेर्नुहोस्, म तपाईँलाई भन्दैछु, महात्मा गान्धीको फिलोसफी पनि एक ठाउँमा गएर फेल भयो। महात्मा गान्धीको फिलोसफी के थियो भने, यदि तपाईँलाई कसैले थप्पड हान्छ भने दायाँ गालामा हान्छ भने बायाँ गाला अगाडि गरिदिनुहोस्। एकजना उहाँको शिष्यले त्यो के अरे शिष्यले त्यो काम गर्यो, फेरि उसले देउरामा हानिदियो, फेरि महात्मा गान्धीकोमा त्यो मान्छे गयो, ल उहाँले के भन्यो भन्दा ठिक छ, अर्को पनि गाला थाप्दियो। अब यो ऊ मान्ने नमान्ने, ऊ हान्दै जाने, यता महात्मा गान्धीले चाहिँ ल ठिक छ गाला अगाडि बढाउँदै गर, त्यो चरम सीमामा जब कुरा पुग्यो, अब अन्तिम थप्पड खाएको भए त्यो मान्छे मर्थ्यो। जब त्यो स्थिति पुग्यो, महात्मा गान्धीले के भन्नुभयो भने, मेरो फिलोसफी मेरो दर्शन यही सक्यो, अब तिमीलाई जे उचित लाग्छ त्यो गर
1: भनेको। अहिलेका ऋणीहरू त्यस्तै स्थितिमा छ,
0: पुगिसकेका छन् त नि। यो तपाईँलाई यो कुरा मैले फेरि खोलिहालेँ, यो पहिले पनि मैले भन्दै आएको हो, यो के अरे अहिलेको स्थिति आर्थिक स्थिति यति खराब छ अहिले बजारको, यो व्यापारीहरूसँग कर चुक्ता गरेर लिनको लागि पैसा छैन, दुई वर्षको कर चुक्ता बाँकी छ। अहिले हिजो प्रधानमन्त्रीको एउटा आयो स्टेटमेन्ट पढिरहेको थिएँ, अब व्यापारीहरूमाथि अनुगमन गर्ने रे, दुनियाँको सब भार व्यापारीहरूलाई, ब्याङ्कबाट टर्चर, करकालेबाट टर्चर, घरेलुबाट टर्चर, बजारमा पैसा फस्या छ उठिरहेछन् त्यो टर्चर, बोर्डरको समस्या, सब भाति सब पीडा व्यापारीलाई।
1: तर सबै कुरा व्यवस्थापन गर्छु भनेर नै व्यापार गर्ने होइन र?
0: मैले एउटा कुरा, ब्ल्याक मनी छ नि त भन्ने कुरा त प्रश्न छ नि, त्यसको अनुगमन किन नगर्ने? हावर नतुलिकन पात हल्दैन, यो व्यक्तिसँग यही नेताहरूसँग कालोधन छ भन्ने कुरा त बजारमा त आछ नि, उनीहरूमाथि अनुगमन किन भइरहेको छैन? त्यहाँ पनि मेरो प्रश्न छ नि, भन्नुहोस् हजुर के भन्नुहुन्थ्यो?
1: त्यस्तो यो अनुगमनको कुरा, वा अनुगमन त राज्यको नीति विरुद्धमा गरिने कुनै पनि कामको अनुगमन गर्नु, तिनीहरूलाई कारवाही गर्नु त राज्यको एउटा भूमिका नै भयो होइन? अहिले मेरो प्रश्न चाहिँ, जसरी एउटा सिस्टममा ब्याङ्किङ चलिरहेको छ, एउटा सिस्टममा ब्याङ्कतिर वित्तीय संस्थाहरू चलिरहेका छन्। आज तपाईँले सिस्टममा चलेको छैन र
0: सिस्टममा चलेको छ, यो सिस्टममा चलेको भए मान्छेले आत्महत्या गर्थ्यो। 90% ऋणीहरूको कोलेट्रल उनीहरूको धितो आजको दिनमा निलामीमा पुगेको छ।
1: त्यो त ऋणीले व्यापार गर्न नसकेर, ऋण तिर्न नसकेर भएको नि होइन र?
0: व्यापार गर्न नसकेर होइन, सुन्नुहोस्, तपाईँले ऋण लिनुभयो 1 करोड, ब्याज दर थियो 8%, 8 लाख, ब्याज दर भयो 16%, 16 लाख, 16 लाख रुपियाँ चाहिँ व्यापारले कमाउन नसकेको हो। यो कुरा त पहिले पनि प्रष्ट भएको थियो नि।
1: तर एउटा व्यापार गर्ने मान्छेले महँगी बढ्न सक्छ, इन्फ्लेसन हुनसक्छ, मेरो कस्ट अफ प्रडक्सन बढ्न सक्छ, त्यो बेला चाहिँ समग्र देशको अर्थतन्त्र यस्तो भइरहँदाखेरि चाहिँ ब्याङ्कको ब्याज बढ्न सक्छ र त्यो ब्याङ्कको बढेको ब्याज पनि मैले तिर्न सक्नुपर्छ भनेर सुरु गर्ने होइन र व्यापार त?
0: भावहरूको सब भार भारतीय ऋणीमाथि बुझ्ने, सब कुरा बुझ्नुपर्ने क्लाइन्टले मात्रै, ब्याङ्कले नबुझिदिनु पर्ने। ब्याङ्कले ऋण दिने बेलामा उसले चाहिँ क्रेडिट एनालाइसिस नगरिदिनु पर्ने, भोलिको दिनमा ब्याज दर बढ्यो भने यो व्यापारीले त्यो व्यापार त्यो उसले ऋण थाम्न सक्छ कि सक्दैन भन्ने कुरा क्रेडिट एनालाइसिस नगरिदिने। स्टाफ जतिका पनि छन् ब्याङ्कमा, काम के गर्यो उनीहरूले त? उनीहरूले त्यतिखेर क्रेडिट एनालाइसिस गरिदिएको भए, अहिले कुरा आइरहेको छ मिसयुटिलाइजेसन अफ फन्ड भयो भन्ने कुरा, त्यो आजभर थाहा भइरहेको छ मिसयुटिलाइजेसन अफ फन्ड भएको छ भन्ने कुरा।
1: अनि ऋण लिने बेलामा चाहिँ पढ्दै नपढे जहाँ पाएँ त्यही सही गरिदिने, बुझ्दै नबुझिकन जसरी हुन्छ आजै पैसा चाहियो भनेर सही गरिदिने, अनि पैसा लिइसकेपछि न्यू खोज्न पनि त ठिक भएन नि होइन र?
0: न्यू खोज्नु भन्ने यो शब्द नै गलत भयो। अरू कुरा रह्यो साइन गर्ने कुरा, मैले भनिहालेँ ब्याङ्कप्रति अहिले पनि, अब त खर कम भइसक्यो, तर ब्याङ्कप्रति ब्लाइन्ड ट्रस्ट हुन्छ कि ब्याङ्कले हामीसँग धोखाधारी गर्दैन, सिस्टममा चलेको हो भन्ने मानसिकता थियो। म त आफै डिफ्रेन्ट ब्याङ्कमा काम गरेको है, अब ब्याङ्कमा काम गरेपछि त रियालिटी अहिले मैले बुझिरहेको छु। तर सिस्टम भन्ने कुरा हेर्नु, यो व्हाइट कलर सब क्राइम भइरहेछ, व्हाइट कलर क्राइम।
1: यो भन्यो के हो?
0: व्हाइट कलर क्राइम भनेको यो पढे लेखेकाहरूले सिस्टमसँग खेलेर है अरूले नबुझ्ने गरी, तपाईँको खातामा 500 रुपियाँ अहिले कट्यो भने तपाईँ यति व्यस्त हुनुहुन्छ नि, तपाईँ त्यहाँ सायद जानुहुन्न होला है, त्यो 500 रुपियाँ गयो मेरो खातामा गयो। एउटा ब्याङ्कमा 20 लाख ऋणी खाताधारी छन् भने 10 लाखलाई पनि त्यो झुक्यायो भने एमाउन्ट हेर्नुहोस् कति हुन्छ, र कतिले त बुझेकै छैनन् पैसा के को कट्यो, न मोबाइल ब्याङ्किङ हुन्छ
1: भनेको, नलिएको सेवा वा चाहिँ नकाट्नु पर्ने पैसा पनि ब्याङ्कले काटिरहेछ।
0: कति प्रमाणहरू छन् म माथि एनआइसी, मैले यही कुरा सामाजिक सञ्जालमा हाल्दा एनआइसिएसीले म माथि उजुरी हालिदियो साइबर क्राइममा। जब त्यहाँ साइबर क्राइममा गएँ म, तपाईँ यस्तो कुरा डिप्लोमेटिक कुराहरू, या तपाईँ सिए मान्छे के यो काममा लागेको हो, किन यसरी बोल्नु पर्यो, तपाईँको व्यक्तिगत समस्या हो, आउनुहोस् न अफिसमा बसेर सल्टौँ। मैले भने मेरो व्यक्तिगत समस्या मात्रै भइदिएको भए सायद म आउँदैन थिएँ होला।
1: ब्याङ्कले मुद्दै हाल्यो तपाईँलाई? ब्याङ्कले मुद्दै हाल्यो साइबर क्राइममा,
0: साइबर क्राइममा।
1: तर तपाईँले त लेख्न पनि अलिक अपमानजनक शब्दै लेख्नु भएको थियो नि ब्याङ्कहरूलाई त।
0: अब हेर्नुहोस्, म आफै त्यहाँ काम गरेको व्यक्ति, म आफै पनि रेस्पेक्ट खोज्ने मान्छे होइन, ब्याङ्कको कर्मचारीको नाताले अरूले मलाई रेस्पेक्ट गरिदियोस् भन्ने भावना ममा पनि त्यतिखेर थियो। त्यति हुँदा हुँदै पनि मसँग त काहीँ न काहीँ त ठुलै गल्ती, ब्याङ्कले धोका दिएर नै त्यो किसिमको शब्द निकालेको हो नि, जहाँ पाएँ जहाँ त्यो चोर फटा सबलाई चोर फटाए भन्दै हिँड्ने मानसिक सन्तुलन बिरेको मान्छे त म होइन, मसँग प्रमाण छ। तर हो, अघि मैले त्यो कुरा अघि फेरि त्यो कुरा फेरि आयो यहाँ, अब कोर्ट जानुहोस् रे, तपाईँ भन्नुहोस् 500 रुपियाँको लागि तपाईँ कोर्ट जानुहुन्छ, ब्याङ्कले ब्याज दर झुक्याएर बढाइदिएको छ, तपाईँ कोर्ट जानुहोस्। अब जिन्दगीभरि त्यही कोर्ट जानको लागि, बहस गर्नको लागि, म बदनाम हुनको लागि, यही सब दिन हेर्नको लागि मैले ऋण लिएको हो त ब्याङ्कबाट, सुन्नु सर।
1: तर तपाईँको हप्की खानका लागि, तपाईँले चोर फटा भन्नका लागि वा तपाईँले विरोध गर्नका लागि तपाईँलाई लोन दिएको पनि त होइन नि ब्याङ्कले, होइन र?
0: ब्याङ्कले त मसँग मजाले कमाइरहेछ, सबसँग कमाइरहेछ, ब्याज थपी थपी मन जसरी उनीहरू त थपी थपी मन पर्ने तरिकाले ब्याज थपेर खाइरहेछन्। दुनियाँको सब व्यापार आज नेगेटिभमा गइरहेछन्, ब्याङ्क चाहिँ सुपर प्रफिटमा। ब्याङ्कको उद्देश्य प्रफिट मात्रै कमाउने होइन भन्ने कुरा क्लियर हुनु पर्यो। ऋणीको आर्थिक स्थितिलाई अझ राम्रो गर्नको लागि ऋण लिने हो, ऋण लिनुभन्दा अगाडि मेरो आर्थिक स्थिति, मेरो मानसिक सन्तुलन एकदम राम्रो थियो। मैले झन् त्योभन्दा राम्रो होला, त्योभन्दा झन् झन् राम्रो गराउँला भनेर मैले त्यो ऋण लिएको, लिएपछि फाटे मुनि गइयो।
1: तर तपाईँले अहिले जुन खालको भन्नुभयो नि, ब्याङ्कमा स्वाभाविक रूपमा ब्याङ्कसँग सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने त्यो एउटा रेस्पोन्सिबिलिटी त पक्का हुन्छ होला, तर ब्याङ्कले नाफा मात्रै कमाउने होइन भन्दै गर्दाखेरि तपाईँ सिए भएको हुनाले पनि तपाईँले कुरा अलिक बढी बुझ्नुहुन्छ। ब्याङ्कका त सेयर धनी पनि छन् नि, जसले डिभिडेन्डको अपेक्षा गरेका हुन्छन्, जसका लागि ब्याङ्कले नाफा कमाउनुपर्छ भन्ने छ, उनीहरूप्रति चाहिँ अन्याय हुँदैन र ब्याङ्कले नाफै कमाएन भने अरबौँ रुपियाँ लगानी गरेका छन् अनि ब्याङ्कले नाफै कमाइदिएन भने त तपाईँ चाहिँ नाफा कमाउन सकिनँ, मैले ब्याङ्कको ब्याज तर्न सकिनँ भनेर गाह्रो मानिरहनु भएको छ भने ब्याङ्कले पनि त नाफा कमाएन भने ती सेयर धनीमाथि अन्याय हुँदैन र?
0: नाफाको त कुनै सीमा हुन्न नि सर, कति नाफा भन्नु त रहेछ नि। प्रफिट अहिलेको स्थितिलाई हेरिकन मानवता अलिक कति पनि छ भने कहाँ कहाँ कस्ट कटिङ गर्न सकिन्छ, कसरी कसरी क्लाइन्टलाई सहुलियत दिन सकिन्छ, उतातिर पनि त ध्यान दिने हो नि। सुपर प्रफिट ब्याङ्क चाहिँ आफूलाई एकदम आई एम द फर्स्ट सुपर प्रफिट मेकर है, मैले यति कमाएँ भनेर सामाजिक सञ्जालमा हालेर उसले आफूलाई एकदम ठुलो सोचिरहेछ, जबकि उसँग ऋण लिएको व्यक्तिहरू, उसँग जोडिएको व्यक्तिहरू रोइरहेछन्। यो बेइज्जत इज्जत लिने काम, मानसिक तनाव दिने काम ब्याङ्कबाटै भइरहेछ।
1: तपाईँले यो त पक्का बुझ्नु भएको छ होला, जति पैसा वा जति क्यापिटल एउटा ब्याङ्कको छ, एउटा ए क्लास कमर्सियल ब्याङ्कको छ भनौँ, वा जति लगानी त्यो ब्याङ्कमा भएको छ, त्यो अनुसारको रिटर्न ब्याङ्कले, त्यो भलै त्यो फिगर अरबमा भयो होला, तर त्यो ब्याङ्कले कमाएको नाफा पर्सेन्टेजका हिसाबले त्यति धेरै नाफा हो र?
0: यो सबसँगै बढाउँ भन्ने चाहिँ म मानसिकता भएको मान्छे हो। यदि मैले गर्दा ब्याङ्क ग्रो गरेको हो नि त, मेरो ब्याजले गर्दा ब्याङ्क ग्रो गरेको भने म चाहिँ किन ग्रो गरिरहेको छैन? हेर्नु सर, मैले ऋण तिर्न सकिनँ, एउटा मेरो व्यक्तिगत समस्या हुनसक्छ, तपाईँले तिर्न सक्नु भएन, तपाईँको व्यक्तिगत समस्या हुनसक्छ। नेपालको 90% ऋणीले आजको दिनमा ऋण तिर्न नसक्नु भनेको यो व्यक्तिगत समस्या हो, यो राष्ट्रिय समस्या हो।
1: तर त्यो ब्याङ्कै मात्रै कारणले भएको समस्या पनि त होइन नि हो र?
0: ब्याङ्कै कारणले गर्दा भएको भन्ने म भन्दिनँ, सरकार आफैमा दोषी छ, सरकार र एनआरबीले यो समन्वय गरेर राम्रोसँग गरेको भइदिन अनलाइन थियो। तपाईँ भन्दै हुनुहुन्छ बेस रेट प्रिमियम, तपाईँले सबै कुरा भन्नुभयो, मुख्य कुरा त यो पनि बुझ्नुपर्ने हो नि कि 9%भन्दा बढी ब्याज दरमा ऋण लिएर कुनै पनि व्यापार दुनियाँमा सफल हुन सक्दैन, यो त तपाईँको गोल्डन स्टेटमेन्ट हो। यो बुझ्दा बुझ्दै पनि तपाईँ ब्याज दरलाई 9 भन्दा माथि लगिदिने, 9 भन्दा माथि कि 9 को डबलै गरिदिने, त्यो उत्तिखेर बुझ्नुपर्ने कुरा हो कि होइन? सरकारको गल्ती यो के अरे, हामी कर तिरिरहेछौँ सरकारलाई बाई डेभलपमेन्ट गर्दै भनेर, त्यो पैसा सरकारले एफडीमा राखिदिइरहेछ, त्यहाँ पनि उसले ब्याज खाइरहेछ सरकारले। त्यो सरकारले ब्याज खाएको कारणले गर्दा पनि यो कस्ट अफ फन्ड बढेको हो, कस्ट अफ फन्ड बढेपछि यो ब्याज दर बढेको हो। स्वाभाविक रूपले ब्याज दर बढ्नु पनि त्यो आफ्नो ठाउँमा छ, अनैतिक गतिविधि गरेर झुक्याएर साइन गराएर प्रिमियम एक्स्ट्रा चार्ज गरेको यो कहिलेसम्म जायज कुरा हो?
1: त्यो त राष्ट्र ब्याङ्कले नियमन गर्यो, राष्ट्र ब्याङ्कले गलत हो भनेपछि फिर्ता गर भनेर निर्देशन पनि त दिइसकेको हो नि होइन र? भनेको मतलब कतै न कतै नियमन त राम्रो भइरहेको छ, त किन यति धेरै घन्टाघरमै गएर उफ्रिनु पर्ने कारणको स्थिति भइसक्यो हो र भन्ने मेरो प्रश्न हो।
0: मैले आफ्नो बच्चालाई बाबु तिमी बाहिर जाऊ भनिदिएँ, ऊ बाहिर गए गएन मैले हेर्दिनँ हेर्दिनँ, बाबु तिमी बसेर पढ भन्ने, ऊ पढेको पढेन मैले हेर्दिनँ हेर्ने, अनि दुनियाँको नजरमा ओहो त्यो त एकदम राम्रो बाउ रहेछ त, छोरालाई पढ भनिरहेछ, म त दुनियाँको नजरमा म राम्रो भएँ, रेस्पोन्सिबल फादर जस्तो देखिएँ, तर साँच्चीकै बसेर त्यहाँ पढेको छ कि छैन मलाई मतलबै छैन।
1: भनेको आजको दिनमा पनि राष्ट्र ब्याङ्कको निर्देशनको बर्खिलाप गर्दै विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यो फिर्ता गर्नुपर्ने प्रिमियम फिर्ता गरेर छैनन् भन्ने हो तपाईँको आशय?
0: मैले पा छैन
1: तपाईँको फिर्ता गर्नुपर्ने पैसा हो,
0: अफकोर्स कोर्टमा जानुहोस् भन्छ, कति सहज छ 90% ऋणीलाई तपाईँ अब कोर्ट पठाउनुहुन्छ, कति तपाईँको आँखाले देखिरहेछ, तपाईँको पकेटबाट कसैले पैसा चोरेर भागिरहेछ। नेपालको कानुनले के भन्छ भने तपाईँलाई चोर नभन्नुहोस्, उसलाई भाग्न दिनुहोस्, तपाईँ कोर्ट जानुहोस्। यो नेपालको नियम हो, जुन मलाई साइबर क्राइमको डिएसपी सरले भन्नुभयो. मैले भने एनआइसिएसलाई मैले चोर भने, किनभने मैले उदाहरण पनि दिएँ कि मेरो खल्तीबाट पैसा लिएर ऊ एनआइसिएसआई भागिरहेको छ भने ऊ एनआइसिएसआई चोर भन्ने कि नभन्ने, भन्दा नभन्ने अभ्यासमा आएर भन्न चाहिँ पाइयो, तर चोर चाहिँ भन्न पाइन्न. चोर भन्ने काम कोर्टको हो भनेपछि मैले अब चोरलाई छोडिदिने, चोर भागोस्, म चाहिँ अब कोर्ट जाने. अब हाउ मच प्र्याक्टिकल इज दिस? खालि थ्योरी लेखिदिने, त्यसको प्र्याक्टिकल इम्प्लिकेसन चाहिँ नहेरिदिने.
1: तपाईँले अघि नै पनि भन्नुभयो कि म स्वयं त्यो ब्याङ्कमा काम गरिरहेको थिएँ, पहिला काम गरेको अनुभव थियो मसँग. आजको दिनमा मैले त्यही ब्याङ्कबाट लोन लिएँ, आज चलाउन सकिनँ, त्यो ब्याङ्कले मलाई चाहिँ अन्याय गर्यो भन्नु भएको छ, होइन? त्यहाँ त तपाईँका साथीहरू पनि थिए होलान्, वा भनौँ न चाहिँ तपाईँले आफ्नो समस्याहरू अलिक जेन्टल्ली भन्नु भएन कि ब्याङ्कलाई भने जस्तो पनि धेरैले मानेका छन्. खास कुरो चाहिँ के हो?
0: म अब म यतिको पोलाइट मान्छे पाउन पनि गाह्रै हो. जब पोलाइट मान्छेले यो लेभलमा बोलिरहेछ भनेपछि त्यो नेक्स्ट लेभलको मलाई टर्चर आएर हो. कयौँ पटक ब्रान्चमा म कयौँ पटक गएँ, मसँग एसएमएस छ, मेल छ, बकायदा फोन गरेर रिक्वेस्ट पनि गरेको हो है. अब अहिलेको अब ब्रान्चको हातमा केही छ जस्तो मलाई लाग्दैन, सब त्यो माथिबाटै सञ्चालित छन् है. यो के अरे, अहिले यो ऋण असुली जुन भइरहेछ, एउटा तरिका हुन्छ नि सर, ऋणी घरमा गएको छ, तपाईँबाट तिमीमा, तिमीबाट तमा, घर खाली घर, यो किसिमको बोली कति राम्रो हो. तपाईँ घरमा गार्ड पठाइदिनु भइरहेछ.
1: तर तपाईँ आफै एकपटक त्यो एउटा पहिला जब तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्थ्यो, त्यो कर्मचारी भएर हेर्नुहोस् त, तपाईँलाई ऋण दिनुभएको छ, अहिले ब्याज तिर्दैन, ब्याज तिर भन्दाखेरि चाहिँ फोन उठाउँदैन, ब्याज तिर भन्दै गर्दाखेरि त हाम्रो आन्दोलन चलिरहेछ, कहाँ ब्याज तिर्नु, यो त ब्याजै मिना हुनुपर्छ भनेर ठुलो कुरा गरिरहेछ. तपाईँले फोन गर्दाखेरि ऊ घरमा आउँदैन, तपाईँ भेट्न आउँदैन, अनि तपाईँको तपाईँको ब्याङ्कमा जुन खालको चाहिँ उसको सम्पत्ति राखेको छ त्यसको सुरक्षा गर्न ब्याङ्कले गार्ड पठाएको भन्ने ब्याङ्कको तर्क छ नि, यसलाई चाहिँ कसरी लिनुभएको छ?
0: योभन्दा हावा कुरा के हुन्छ? सम्पत्ति उडेर गइरहेछ, त्यो मुगल प्रोपर्टी हो, जग्गा जमिन उडेर कहाँ जान्छ? अर्को कुरा मैले भनिहालेँ, यो ब्याङ्कको मात्रै समस्या नभएर, अब व्यक्तिगत समस्या नभएर यो राष्ट्रिय समस्या बनेको छ. ब्याज कहाँबाट तिर्ने के हुनु पऱ्यो नि खल्तीमा तिर्नको लागि? एक करोडको पहिला 8 लाख तिरिरहेको थियौँ, अब 16 लाख तिर्नु परिरहेको छ, जब व्यापार डाउन छ, कहाँबाट तिर्ने? ब्याङ्कले त दिएको पैसा त सब फिर्ता लिइसक्यो ब्याजको नाममा, हुनु पऱ्यो नि तिर्नको लागि, तिर्ने कहाँबाट? लोन तिर्दिनँ भन्ने मान्छे एकजना कोही व्यक्ति आएर भन्नुहोस् त म ऋण तिर्दिनँ
1: भनेको, सबैजना ऋण चाहिँ तिर्न तयार छन्, सकिरहेको छैनन् त्यसैको त्यो विस्फोट वा त्यो खालको विद्रोह आइपरेको.
0: एउटा सिम्पल इक्जाम्पल बुझ्नु, मेरो तलब 1 लाख रुपियाँ हो जुन मैले ब्याङ्कमा डिक्लेयर गरेको थिएँ. ब्याङ्कले के भन्यो भने 60,000 रुपियाँ तपाईँ किस्ता तिर्नुहोस्, 40,000 आफ्नो घर चलाउनुहोस्. मलाई एकदम ठिक छ भने, आज स्यालेरी बढेको छैन, अहिले त जब धमाधम गइरहेछन्, 90,000 रुपियाँ ब्याज मात्रै कटेको छ मेरो, तलब जहाँको त 1 लाख रुपियाँ छ, 10,000 मेरो घर चल्छ, ऋण लिएको 3 वर्ष भयो, 3 वर्षमा मेरो बालबच्चा जन्मिया छन् है. अब भन्नु म साँच्ची कि म जब म त चार्टर अकाउन्टेन्ट भएँ, म एनी हाउ धानिरहेको छु, तर जो कोही शिक्षक छन्, कोही प्राइभेट जब गरिरहेछन् र उनीहरूले पनि यो परिस्थिति झेलिरहेछन्, यो सुपर चमत्कारी घर कर्जाको नाममा यो अरबौँ लोन डिस्ट्रिब्युट भएको छ, सबलाई बोलाएर फकाएर ब्याज दर बढाइदिएछ, 3-3% ब्याज दर थपिदिएको छ. भन्नुहोस् न तपाईँ तिर्न सक्नुहुन्छ? म तिर्दिनँ भनेको छु, 60,000 रुपियाँ जुन मैले कबुल गरेको थिएँ आज पनि तिर्न तयार छु, तिर्न 90,000 रुपियाँ तिरे मैले ऋण लिएँ, मेरो बाल बच्चाको त्यसमा के दोष छ ल भन्नुहोस् तपाईँ? मेरो बाल बच्चाहरू टुहरा हुने स्थितिमा पुगेको छन् यही ब्याङ्कले गर्दा. ब्याङ्कले त के भन्छ, प्रोपर्टी बेचिदिनुहोस्, प्रोपर्टी बिकिरहेछ, र प्रोपर्टी बेच्नको लागि मैले ऋण लिएको थिएँ, मैले म त मजाले घर बनाउँछु बस्छु भनेर पो ऋण लिएको, घर किन्ने ग्राहक छैन, मेरो व्यक्तिगत समस्या होइन नि यो त, कसैको अहिले त लिक्विडिटी क्राइसिस भएर कसैको जग्गा बिक्री भइरहेको छैन, र ब्याङ्कले जबरजस्ती बेच्न खोजिरहेको छ, जुनसुकै रेटमा बेच्न तयार छ ब्याङ्क अहिले. मेरो प्रोपर्टी 4 करोडको छ, मेरो ऋण 1 करोड हो, उसलाई 1 करोड रुपियाँ आयो भने बेचिदिन्छ. किनभने ब्याङ्कलाई खालि आफ्नो पैसासँग मतलब छ। म भोलिको दिनमा रोडमा हुन्छु, बाहिर जान्छु कि आत्महत्या गर्छु, ब्याङ्कलाई यसँग सरकार छैन। त्यति निज स्वार्थमा ब्याङ्क काम गरिरहेछ र यो कुरा सरकारलाई थाहा छ।
1: जस्तो अहिले अब त सरकार भनौँ न बजेटको तयारीमा छ, यति बेला चाहिँ सरकारी कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नहुने भयो भन्ने चिन्तामा सरकार छ। तपाईँ आफै पनि चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ र ग्राउन्ड लेभलमा तपाईँले ऋणीका समस्या पनि देख्नु भएको छ। अघि नै पनि भन्नुभयो व्यापारीसँग व्यापार गर्ने स्थिति छैन वा व्यापारै हुँदैन, घर जग्गाको कारोबार उस्तै ठप्प छ, होइन सेयर बजार हिजो भर्खर अलिकति बढाएको थियो नत्र उस्तै छ। यो सबै चिज बिग्रेपछि चाहिँ यसलाई सुधार्नका लागि सरकारले बजेटमा गर्नुपर्ने पहल कदमी के हुन सक्ला?
0: हामी कृषि प्रधान देश भन्दै गर्दा हामी कृषिको नाममा मजा गरिरहेछौँ। गाँजा खेतीलाई सरकारले लिगलाइज गर्नु पर्यो, त्यसको पर्मिसन दिनु पर्यो। गाँजा खेतीलाई पहिलाको दिनमा नेरोटिक ड्रग, गाँजालाई नेरोटिक ड्रग्सको रूपमा लिइन्थ्यो, त्यो चाहिँ रिसर्चको कमीले गर्दा थियो। आजको दिनमा करोडौँ अरबौँ रुपियाँ खर्च गरेर रिसर्च भइरहेछ, एकदम महत्त्वपूर्ण मेडिकल हर्ब हो त्यो। हामीले त्यस लागि मार्केट खोज्नै पर्दैन, आलु रोप्नको लागि पनि ज्ञान चाहिन्छ तर गाँजा खेतीको लागि ज्ञान केही चाहिँदैन। तपाईँ यहाँ फ्यालिदिनुहोस् यहीँ फल्छ। युएसए जस्तो देशमा 32 स्टेटमा त त्यो लिगलाइज भइसक्यो, डिफ्रेन्ट कन्ट्रीले त्यसलाई लिगलाइज गर्दैछ। हामी किन पछाडि पर्ने जब कि त्यो राम्रो आय स्रोत हो। नेपालको भूमि, नेपालको जुन सोइल छ, गाँजाको लागि एकदम इम्पोर्टेन्ट, सरी एकदम भाइटल छ। त्यसको नेगेटिभ इम्प्याक्टहरू होलान् त्यसलाई मिनिमाइज गर्दै हामीले अगाडि बढ्नुपर्छ। अब अर्को कुरा, ब्ल्याक मनी छ भन्ने कुरा, यो कुरामा अब काहीँ रोकेको छैन। ब्ल्याक मनी चाहिँ सरकारले त्यसलाई अब ल हामी रोकटोक गर्दैनौँ, त्यसलाई लिएर आऊ, तर त्यो पैसाले इन्डस्ट्री मात्रै खोल। तिमी त्यो ब्ल्याक मनीले इन्डस्ट्री खोल्यौ भने हामी तिमीमाथि कुनै पनि पेनाल्टी लगाउँदैनौँ, झन् प्रोत्साहन गर्छौँ भनेर सरकारबाट यो कुरा आउनु पऱ्यो बजेटमा। थर्डमा, जुन लोकल्ली प्रड्युस्ड आइटम छन् जुन हामी कन्ज्युम गरिरहेछौँ, त्यसमा सरकारले त्यसमा प्रोत्साहन दिनु पऱ्यो। मानौ मैले 100% नेपाली कुरा उपभोग गरिरहेछु भने इम्पोर्ट रोक्नु पऱ्यो। इम्पोर्ट रोक्नको लागि हाम्रो जे छ हामी त्यसमै रमाउँ, त्यसमै खुसी हौँ। सरकारले यसमा प्राइज स्वरूप यदि कुनै व्यक्तिले 100% नेपाली वस्तु प्रयोग गरिरहेछ भने उसलाई मोटिभेट गर्नको लागि, त्यो किसिमको। अरू कुरा, सरकारी कर्मचारी या सरकारसँग जोडिएको जति पनि छन् सबको बालबच्चाहरू सरकारी स्कुलमै पढ्नुपर्छ। होइन भने नेपालको सरकारी स्कुलको अवस्था दिन प्रतिदिन बिग्रिँदै जान्छ, यो कुरामा ध्यान जान जरुरी छ। अर्को कुरा, लकडाउनको कारणले स्पेसिफिकली जो भूमिका मान्छेहरू छन् जसको 700-800 रुपियाँ मजदुरी गएर जो कमाइरहेथे खाइरहेथे, जसको ऋण थियो 1 लाख रुपियाँ, ब्याज नतिरेको कारणले गर्दा ब्याजमाथि ब्याज थपिएर आज 10 लाख 15 लाख पुगेको छ। अनुहार हेर्दा त्यो व्यक्तिले 50,000 पनि तिर्ला जस्तो लाग्दैन, ऊ माथि 15 लाखको लोड थपिएको छ। लकडाउनमा अघि मैले भनिहालेँ, खालि त्यो इन्जेक्सन दिएर भएन, छेनी खाना खुवाएर भएन। यो समस्या सल्भ ब्याङ्कले कसरी गर्छ? जब 2-2 अर्बको ऋण माफ गर्न सक्ने जस्तो कुरा छ भने यो किन नगरिदिने? नेपालमा पैसा छैन, विदेशीहरू आउन खोजिरहेछन्, एफडिआई आउन खोजिरहेछन्। हाम्रो यो इन्डस्ट्रियल एक्ट जुन छ त्यसमा एकदम बढी रिस्ट्रिक्सन छ, ट्रेडिङको लागि तपाईँले एफडिआई लिएर आउनु पाउनुहुन्न। अब मेरो आफ्नो विचार के छ भने ट्रेडिङको लागि पनि एफडिआई हामीले फ्री छोडिदिनु पऱ्यो। कमसेकम जागिर त पाउँछन्, प्रोफिटमा ट्याक्स त तिर्छन् है। अर्को कुरा, अब हेर्नुहोस् इन्डियामा के छ भने तपाईँको जुन रोड बन्छ, रोड बनिसकेपछि त्यहाँ रोड मिनिस्टर त्यो गाडीमा आफै बस्छ, चिया खान्छ, ड्राइभरलाई भन्छ 120 स्पिडमा गाडी कुदा भन्छ। उसले 120 स्पिडमा गाडी कुदाउँदै गर्दा हल्का पनि चिया पोख्यो भने त्यो ठेकेदारको करियर गयो। नेपालमा आज रोड बनेको छ, 6 महिनामा भत्किएको छ। बजेटमा यो कुरा आउनु पर्यो, कि यदि कुनै ठेकदारले रोड बनाएको छ भने एटलिस्ट 30 वर्षसम्म त्यसमा कुनै किसिमको है त्यसमा केही रिपेयर मेन्टेनेन्सको खाँचो पऱ्यो भने त्यो त्यो ठेकदार आफैले गर्नु पर्यो। त्यो किसिमको ठेकदार नेपालमा छैन भने हामी त्यसलाई इन्टरनेसनल बिडिङ गरेर त्यो किसिमको ठेकदार लिएर आउँ नेपालमा। रिपेयर मेन्टेनेन्सको नाममा बजेट यति खर्च भइरहेछ, सब युजलेस बजेटहरू हुन्थ्यो। अघि मैले भनिहालेँ, हामी सरकारलाई कर तिरिरहेछौँ तपाईँ के अरे डेभलपमेन्ट गर्नुहोस् भनेर, सरकारले चाहिँ त्यो पैसा गएर एफडीमा राखिदिइरहेछ। सरकारसँग भएको पैसा एफडीमा राख्न पाइँदैन, त्यसले गर्दा पनि इन्ट्रेस्ट रेट आज यहाँ त्यसमा बढेर आएको। अर्को कुरा, कारण जेसुकै होस्, 90%भन्दा बढी ऋणीको सम्पत्ति निलामीमा पुगेको छ। सरकारले आफ्नो यसमा जिम्मेवारी वहन गर्नु पर्यो र त्यसको लागि स्टे अर्डर सरकारबाट आउनु पर्यो कि अहिले कमसे कम 1 वर्षको लागि कुनै पनि प्रोपर्टीहरू बिक्री हुनु भएन।
1: सबै यी समस्याहरू समाधान गरोस् हामी यही कामना गर्छौँ। कार्यक्रममा आइदिनुभयो, धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: हवस् त दर्शक, यो विशेष सम्वादसँगै आजका लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला। तपाईँले नै पठाउनुभएका सल्लाह सुझाव र प्रतिक्रियाका आधारमा हामी हाम्रो कार्यक्रमलाई अझै परिष्कृत बनाउँदै लगिरहेका छौँ र लैजानेछौँ पनि। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण इन्जिनियरसँगै म सुरज ब्याकुरलाई पनि बिदा दिनुहोस्। तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना। नमस्ते।
2: अर्थतन्त्रका अनेक आयामका कुरा,
3: व्यापार व्यवसाय र व्यवसायका कुरा,
2: समृद्ध देशका लागि समृद्धिको बाटोका कुरा,
3: समग्रमा बिजनेस र बिजनेस गर्ने दिमागका कुरा।
2: कार्यक्रम बिज एन्ड ब्रेन
3: प्रत्येक सोमबार, बुधबार र शुक्रबार
2: मात्र रेडियो अर्थ सरोकारमा।
1: कार्यक्रम बिज एन्ड ब्रेनका साथमा उपस्थित छु म सुरज प्याकुरेल। दर्शकवृन्द, यो कार्यक्रममा हामी नेपाली आर्थिक क्षेत्रका खास विषयमा खास संवाद गर्ने प्रयास गरेका हुन्छौँ। पछिल्लो समय नेपाली ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। केही समय अगाडि कसैको नेतृत्वमा नबुझेको वर्ग नेपालको ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्ध लागेको छ भन्ने तर्क हुन्थ्यो, तर पछिल्लो समय पढे लेखेकै वर्ग बुझेकै वर्ग पनि ब्याङ्क तथा वित्तीय संस्थाले अलिक बढी नै अत्याचार गरे भन्ने लगायतका तर्कहरू प्रस्तुत गरेका छौँ। आजको अङ्कमा मसँग यस्ता पात्र हुनुहुन्छ जो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ तर ब्याङ्क तथा वित्तीय संस्थाका विरुद्धमा अभियान चलाइरहनु भएको छ, वा भनौँ उहाँहरूको विरुद्धमा सडकमा हुनुहुन्छ। आखिर किन यस्तो भइरहेको छ वा यसको समग्र समाधान के हो? आजको अङ्कमा हामी यस विषयमा संवाद गर्नेछौँ। सँगै नेपाल सरकारले ल्याउन लागेको बजेटमा यस्ता खालका समस्याका सम्बोधन गर्नका लागि के गर्नुपर्छ सरकारले भन्ने विषयमा पनि खास संवाद गर्ने प्रयास गर्नेछौँ। आजको अङ्कमा मेरा अतिथि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासी हुनुहुन्छ। स्वागत छ अजयजी।
0: नमस्कार सर।
1: मैले अघि नै भूमिकामा पनि भने तपाईँ आफै चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, पढे लेखेको वर्गमा पढ्नुहुन्छ, प्र्याक्टिस गरिरहनु भएको छ चार्टर्ड एकाउन्टेन्सीको भाषामै भन्दा। एउटा चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै एउटा बहुत राम्रो रेस्पेक्ट छ समाजमा। तपाईँले ब्याङ्किङ बुझ्नु भएको छ, तपाईँले इन्ट्रेस्ट रेट कसरी क्यालकुलेसन हुन्छ भनेर बुझ्नु भएको छ, ब्याङ्कले कसरी कमाउँछ भन्ने पनि बुझ्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, तर ब्याङ्क विरुद्ध नै अलि अराजक शैलीको आन्दोलन गरिरहनु भएको छ वा त्यो विरोध गरिरहनु भएको छ, यो अलि कता कता के मिलेन जस्तो लाग्दैन?
0: मैले ब्याङ्किङ बुझ्दै गर्दा, मैले बेस रेट प्रिमियम बुझ्दै गर्दा, अहिले जुन समस्या छ व्यापारीहरूको ऋणीहरूको त्यो सोल्भ हुन गइरहेछ त, मेरो बुझाइ मात्रैले हुनेवाला केही छैन नि। आजको दिनमा 90%भन्दा बढी व्यापारीहरू धराशायी भइसकेका छन्। 90%भन्दा बढी ऋणीहरूको सम्पत्ति ब्याङ्कले आज नभए भोलि निलाम गर्नेवाला छ। नेपालमा दैनिक रूपमा 3000-3500 युवाहरू बुढापाकाहरू विदेश गइरहेछन्। यही दिन हेर्नको लागि हामीले यो के अरे सरकारलाई भोट दिएको हो त।
1: तर ऋण लिएपछि त तिर्नुपर्छ नि, यसको त कुनै विकल्प नै छैन नि, होइन र? हामीले जब जब ब्याङ्किङको अभ्यास गरौँ वा ब्याङ्किङको परिकल्पना गर्दै गर्दाखेरि त ऋण लिने बेलामा नै ऋण तिर्नुपर्छ र तिर्छु भनेर लिने, होइन र?
0: मलाई नेपालको कुनै एकजना व्यक्तिलाई बोलाएर यहाँ मलाई सोध्न लगाइदिनु, एकजना पनि ब्याङ्कले ऋणले यो भन्दैन कि म ऋण तिर्दिनँ भनेर। यो अफवाह फैलाइएको हो। ब्याज तिर्दिन पनि कसैले भनेको छैन। 8%मा लिएको ऋण, कारण जेसुकै होस्, आजको मितिमा 16%, 17%, 18%, 19%सम्म पुगेको छ, के कमाएर तिर्ने हो? त्यति मुनाफा कुनै पनि व्यापारमा छैन, त्यसको जवाबिता को छ त? त्यो हो मेरो खास प्रश्न। यो अनैतिक ब्याङ्किङ भइरहेछ नेपालमा, यो ब्याङ्कप्रति आम व्यक्तिहरूको इभन हामीहरूको पनि एउटा अन्धविश्वास हुन्छ। ब्याङ्कमा सब पढ लेखेका छन्, सब नीति नियमले चल्छ, एनआरबीको डाइरेक्टिभ्सले गाइड गरेको छ, त्यहाँ धोकाबाजी चिटिङ भन्ने त कुरै हुँदैन। तर अहिले आएर हेर्नुहोस् त, चिटिङको जति पनि केसेस छ, तपाईँहरूकै यो सामाजिक सञ्जालबाट पनि कुरा आइरहेछ, यो सबभन्दा सुरुवात गरेको होइन आइसिएससिआरले हो जहाँसम्म मैले बुझेको छु। यसमा एनआरबी मौन बस्यो, एनआरबीलाई के थाहा नै भएको।
1: तर हामीले बुझ्दाखेरि त नेपाल राष्ट्र ब्याङ्क भनेको त अहिले नेपालमा भइरहेका रेगुलेटर्सहरूमध्येकै एकदम सर्वोत्कृष्ट रेगुलेटर हो, र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जुन खालको कडा रूपमा नियमन गर्छ र भन्ने बुझाइ हाम्रो पनि हो र धेरै अर्थमा त्यो सत्य पनि हो भनिन्छ। तपाईँ चाहिँ राष्ट्र ब्याङ्क मौन बस्यो, ब्याङ्कले चाहिँ गलत गरे भन्दै गर्दाखेरि यो सत्य भएर
0: कडा रूपको नियम उसले लेख्छ होला, तर कारण चाहिँ हुँदैन। मसँग जति पनि इक्जाम्पलहरू छन्, अस्ति ब्याङ्कले अनैतिक तरिकाले ब्याज दर बढी लियो, प्रिमियम नसोधिकन थपिदियो भन्ने कुरा जब गुनासो आयो, जब मैले सामाजिक सञ्जालमा कुरा राखेँ, जब एनआरबीलाई मैले कम्प्लेन गरेँ, त्यसको तीन दिनपछि एनआरबीले आफ्नो डाइटिस्ट मार्फत यो कुरा लिएर आयो, जुन जुन ब्याङ्कले एक्स्ट्रा प्रिमियम लिएको छन् त्यसलाई फिर्ता गर्नु पऱ्यो भनेर। अब सबैले फिर्ता पाएन कि पाएनन्, म पनि पीडित हो, मैले पनि एक्स्ट्रा प्रिमियम फिर्ता पाउनुपर्ने भएकै छैन। एनआरबीलाई मैले यो कुरा राखेँ पनि कि ज जसले फिर्ता पाएको छन् कमसेकम उनीहरूको नाम एकचोटि पब्लिक फोरममा ल्याइदिनु पर्यो, अनि बोल हामीलाई विश्वास हुन्छ।
1: त्यो फेरि गोपनीयताको होइन
0: होइन, यो एउटा के अरे एनआरबीको त मेन काम भनेको तपाईँको ट्रान्सपेरेन्सी एकाउन्टेबिलिटी हो नि त, वी हेभ राइट टु नो। अनि कसैले प्रिमियम फिर्ता पाए कि पाएन, कसैले अनैतिक गतिविधि बापत कम्पन्सेसन पाए कि पाएन, यो जान्ने अधिकार त सबैलाई छ नि।
1: यो सबै कुरा भन्दै गर्दाखेरि तपाईँले जुन खालका ब्लेमहरू लगाउनु भयो, जुन खालका आरोपहरू लगाइरहनु भएको छ, वा भनौँ न कति सत्य होलान्, कति अर्धसत्य होलान्, कति पूर्ण असत्य होलान्, तर यसलाई पनि त नियमन गर्ने राज्य छ, राष्ट्र ब्याङ्क छ, प्रहरी होला, अदालत होला, वा केही त होला नि, चेक एन्ड ब्यालेन्स गर्ने कतै न कतै निकाय होला। अब तर तपाईँहरू चाहिँ यो ब्याङ्कले लुटे ठगे मात्रै भनेर आन्दोलन गरिरहनु,
4: बिप्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौं सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौं गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निर्जीवन बीमा दावी प्रक्रिया कसरी गर्ने? बीमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बीमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बीमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बीमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बीमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मदत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौँ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौँ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा 3 पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईँलाई ऋण के हो र ऋण लिनुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनुभएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनुभएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैङ्क तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैङ्क तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैङ्क तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनु भएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निर्जीवन बिमा दावी प्रक्रिया कसरी गर्ने? बिमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बिमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बिमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बिमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बिमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौँ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौँ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित तीन पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनुभएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनुभएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैङ्क तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैङ्क तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैङ्क तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनु भएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: निर्जीवन बीमा दावी प्रक्रिया कसरी गर्ने? बीमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बीमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बीमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बीमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बीमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक वित्तीय संस्था एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मदत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नुपर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: सुवादको शुभ किरणसँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
6: आर्थिक क्षेत्रका खास खास समाचार, अब बजार बुलेटिनमा
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajai Namani.
4: Mahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौँ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौं तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 98510-066-48।
3: आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली चलचित्रका गीतहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँ पनि बैंकमा आफ्नो खाता खोल्ने वा सुचारू गर्ने सोचमा हुनुहुन्छ? आउनुहोस्, आज म तपाईँलाई बैंकमा खाता कसरी खोल्ने र आवश्यक सामग्रीहरू के हो भन्ने कुरा बताउँछु। सबैभन्दा पहिले तपाईँले आफ्नो बैंक खाता खोल्न लाग्नु भएको बैंकको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। किन तपाईँ यो बैंकमा आफ्नो खाता खोल्न चाहनुहुन्छ त? बैंक खाता खोल्नका लागि आवश्यक पर्ने कागजातहरू के हुन् म तपाईँलाई बताउँछु। सबैभन्दा पहिला तपाईँले पासपोर्ट साइजको फोटो तयार गर्नुहोस्। त्यसपछि तपाईँको नागरिकता वा परिचय पत्र तयार गर्नुहोस्। त्यस्तै गरेर तपाईँको पारिवारिक विवरण पनि त्यहाँ खोज्न सक्छ, त्यसका लागि त्यो पनि तयार गर्नुहोस्। अनि तपाईँले तिर्नु भएको टेलिफोन वा बिजुलीको रसिद पनि तयार गर्नुहोस्। यति भए पछाडि तपाईँले आफ्नो बैंक खाता खोल्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: यदि तपाईँ बिमा गर्दै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन् त आज हामी तपाईँलाई बताउँछौँ। तपाईँले बिमा गर्नुहुँदा सबैभन्दा अगाडि तपाईँले बिमा गर्न लाग्नु भएको कम्पनीका बारेमा जानकारी लिनुहोस्। के कति आवश्यकताले बिमा गर्न खोज्नु भएको हो र बिमा गरेपछि तपाईँको त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरेर सो बारेमा प्रश्न हुनुहोस्। बिमा लेखमा तपाईँले चाहनु भएको व्यक्तिको बारेमा प्रष्ट रूपमा उल्लेख गर्नुहोस्। तपाईँका लागि कुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ त, त्यो जोखिम बिमा पश्चात पूर्ण हुन्छ कि हुँदैन त, यस बारेमा पूर्ण रूपमा जानकारी लिनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमाको विषय वस्तुसँग सम्बन्धित हुने तथ्यहरू लुकाउनु हुँदैन। यदि तपाईँले ती तथ्यहरू लुकाउनु भएको छ भने बिमकले तपाईँलाई क्षतिपूर्ति नदिन पनि सक्छ। तपाईँले बिमा गर्नुहुँदा बिमा शुल्क तिर्न सकिन्छ कि सकिँदैन सो बारेमा पनि ध्यान पुर्याउनुहोस्। तपाईँले बिमा गर्नुहुँदा बिमा लेखमा उल्लेखित भएका सम्पूर्ण विवरण, शर्त, सुविधा र अन्य प्रावधानहरू पढ्ने गर्नुहोस् र यदि तपाईँले चाहनु भए जस्तो रहेन छ भने सम्बन्धित बिमकलाई सम्पर्क गर्नुहोस्। तपाईँले बिमा शुल्क भुक्तानी गरिसक्नु भएपछि अनिवार्य रूपमा नगद बुझेको भरपाई लिनुहोस् र यो सदाका लागि सुरक्षित राख्नुहोस्। तपाईँले बिमा गर्नु भएको कुरा तपाईँको घर परिवारका सदस्यलाई पनि जानकारी गराउनुहोस्। तपाईँले बिमा गर्नु भएको मिति ख्याल गरेर यथाशक्य समयमा नै बिमा शुल्क बुझाउने गर्नुहोस्। तपाईँले गर्नु भएको बिमाका सम्पूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नुहुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ, बचत भन्ने बित्तिकै आफ्नो

0: खर्चबाट बचेको पैसालाई बचत गर्ने हो कि होइन, यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौँ आफ्नो खल्तीमा नराख्नुहोस्।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो, अझ भनौ रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ, रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
7: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch Ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar Ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara Ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajaina Mani.
4: Mahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौं तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 98510-066-48।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक वित्तीय संस्था एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निर्जीवन बिमा दावी प्रक्रिया कसरी गर्ने? बिमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बिमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बिमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बिमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बिमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: केवाईसी भनेको के हो? केवाईसी भनेको बैंकले आफ्ना ग्राहकहरूको सम्पूर्ण विवरण राख्ने एक किसिमको फारम हो। बैंकहरूले आफ्ना ग्राहकका सम्पूर्ण जानकारी राख्नु पर्दछ। तपाईँले बैंकमा खाता खोल्नुहुँदा अनिवार्य रूपमा केवाईसी फारम भर्नु पर्दछ। केवाईसी फारममा तपाईँको फोटो, परिचय पत्र वा नागरिकताको फोटोकपी, बसाई सराईको प्रमाण पत्र साथै तपाईँको पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ। तपाईँले बैंकमा बचत खाता खोल्न बचत खाता खोल्ने फारम, त्यस पछाडि तपाईँको फोटो, तपाईँको नागरिकता वा परिचय पत्रको फोटोकपी र आवासको प्रमाण जस्तै धारा, टेलिफोन वा बिजुली जडान गरेको प्रमाण वा बिल भुक्तानी रसिद आवश्यक पर्छ। त्यससँगै केवाईसी फारम पनि तपाईँले भर्नु पर्दछ अनि मात्र बैंक खाता खोल्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: चेक के हो त? चेक काट्दा ध्यान दिनु पर्ने कुराहरू आज म तपाईँलाई बताउँछु। चेक त्यो आदेश पत्र हो जसको माध्यमबाट बैंकबाट रकम निकाल्न वा झिक्न सकिन्छ। तपाईँको बैंक खाता खोल्दा तपाईँलाई बैंकले चेक प्रदान गर्दछ र पैसा झिक्नका निम्ति तपाईँले नै त्यो प्रयोग गर्न सक्नुहुनेछ र तपाईँले चेकमा आफूलाई चाहिएको रकम लेखेर बैंकमा बुझाउन साथ तपाईँको माग अनुसार तुरुन्तै बैंकले भुक्तानी गर्ने गर्दछ। सजिलो भाषामा भन्नुपर्दा चेक तपाईँले आफ्नो खातामा राख्नु भएको रकमको माग फारम हो। अब म तपाईँलाई चेक काट्दा ध्यान दिनुपर्ने कुरा बताउँछु, तपाईँलाई पनि काम लाग्न सक्छ, सुन्नुहोस् है। सबैभन्दा पहिला तपाईँ कुन बैंकबाट रकम भुक्तानी गर्न चाहनुहुन्छ त्यही बैंकको चेक तयार गर्नुहोस्। यसपछि चेकमा लेखिएको मिति स्पष्ट हुनुपर्दछ। भुक्तानी पाउनेको नाम स्पष्ट हुनुपर्दछ। तपाईँ आफै हो या अरू कसैका लागि चेक काटिदिँदै हुनुहुन्छ त्यो स्पष्ट साथ लेख्नुहोस्। तपाईँले अङ्क र अक्षरमा लेख्नु भएको रकम ठिक दुरुस्त हुनुपर्दछ। चेकमा लेख्नु भएको तपाईँको हस्ताक्षर तपाईँले बैंक खाता खोल्दा लेख्नु भएको हस्ताक्षरसँग मिल्नु पर्दछ। तपाईँले चेक काट्नु हुँदा चेकमा लेखिएको रकम तपाईँको बैंक खातामा भएको रकम भन्दा बढी हुनु हुँदैन र अन्त्यमा तपाईँले काट्नु भएको चेक चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईलाई ऋण के हो र ऋण लिनु भन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनुभएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनुभएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैंक तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैंक तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनु भएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौ। बिमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बिमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बिमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बिमा गर्दा बिमितको तोकिएको समय अवधि भित्र मृत्यु भएमा बिमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बिमा गरेमा 30,000 रुपियाँ सम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बिमा शुल्क भुक्तानी गरिसके पछाडि सो बिमा लेखबाट सो अवधि सम्मको सम्पूर्ण मूल्यको 90% सम्म बिमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाँड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: वित्तीय पहुँच विस्तारका लागि के गर्ने त? वित्तीय साक्षरताका अभियान नै चलाइएको भए पनि अहिले पनि नेपालका अधिकांश ग्रामीण भेगका जनता यसको पहुँचसम्म पुग्न सकेका छैनन्। अहिले पनि उनीहरू वित्तीय साक्षरता के हो र वित्तीय साक्षरताको अभावमा समाजमा भइरहेका आर्थिक गतिविधिहरू बारे अनभिज्ञ छन् या भनौँ जानकार नै छैनन्। वित्तीय पहुँच बढाउनका लागि ग्रामीण र कृषिमुखी कार्यक्रम अन्तर्गत लघु र साना ग्रामीण उद्यमहरूको विकास हुनु जरुरी रहेको छ। गाउँ केन्द्रित लगानी र कार्यक्रमहरूबाट पनि हामीले गाउँका निम्न वर्गको आर्थिक विकासमा टेवा पुर्याउन सक्छौ। नेपालको कुल जनसङ्ख्याको 60% भन्दा बढी जनता वैध वित्तीय प्रणालीबाट बाहिर रहेको बताइन्छ। मुलुकको वयस्क जनसङ्ख्या, शिक्षाको पहुँच र सामाजिक समावेशीकरण प्रक्रियाबाट विमुख रहेकाले पनि वित्तीय पहुँच प्रक्रियाले मूर्त रूप लिन सकिरहेको छैन। अझ दलित, थारू, मधेसी, महिला, मुस्लिम, जनजातिहरू पनि औपचारिक शैक्षिक गतिविधिबाट नसमेटिएकाले पनि हाम्रो जस्तो विकसनमुख देशमा वित्तीय पहुँच प्रक्रिया सुस्त गतिमा बढेको देखिन्छ। वित्तीय पहुँच विस्तारका लागि वित्तीय चेतना हुनु आवश्यकता पर्दछ। आजको समयमा बैङ्क तथा वित्तीय संस्थाहरू हरेक ठाउँमा पुग्न आवश्यक छ। बैङ्कहरूको विस्तार भएर मात्र पनि भएन, हरेक नागरिक बैङ्कहरूको गतिविधिमा सहभागी हुनु आवश्यक देखिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 2400 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो,
1: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
6: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch Ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar Ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara Ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajai Namani.
4: Mahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अहँ अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो संचार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौँ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौ तपाईको गुनासो र खोज्दै छौ तपाईका गुनासाका समाधान।

आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली आधुनिक गीतहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्। आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाँड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्!
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउ।

0: ख्याल गरेर चलाउनु होला।
1: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
2: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
3: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
2: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
3: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
4: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
2: रेडियो अर्थ सरकारमा,
5: अर्थ सरकारको हटलाइन नम्बर 98 51 00 66 48, हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरकारको हटलाइन नम्बर 98 51 00 66 48।
0: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्ने छौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि शहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरकारमा।
3: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
2: अर्थ सरोकार खास खबर,
6: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
2: रेडियो अर्थ सरोकारमा
0: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
4: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
2: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
7: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
8: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: लगानी भनेको पैसाको उपयोग गर्नु हो, जहाँ तपाईँको उद्देश्य नाफा कमाउनु हो। लगानीका स्रोतहरू के हुन् त? लगानीका स्रोतहरू बचत र ऋण हुन्। तपाईँले गर्नुभएको बचतलाई उचित कार्यमा लगानी गर्नुभयो भने त्यो बचतले तपाईँलाई नाफा दिलाउनेछ। लगानीका लागि अर्को स्रोत हो ऋण। तपाईँले आफ्नो आमदानीको वृद्धिको उद्देश्य राखेर ऋण लिएर लगानी पनि गर्न सक्नुहुनेछ। तर यसरी गर्नुभएको लगानीमा भने केही सतर्कता भने अप्नाउनु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098769 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो,
5: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
7: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajai Namani.
4: Mahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौ तपाईको गुनासो र खोज्दै छौ तपाईका गुनासाका समाधान।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: निर्जीवन बीमा दाबी प्रक्रिया कसरी गर्ने? बीमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बीमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बीमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बीमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बीमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक, वित्तीय संस्था, एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौँ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका

0: होइन परिवर्तनका लागि बहस गरौँ।
1: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
0: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
2: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
1: रेडियो अर्थ सरोकारमा
3: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्ने छौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
0: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
1: अर्थ सरोकार खास खबर,
5: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
1: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
2: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
1: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ। सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा
6: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
7: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईँले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईँलाई ऋण के हो र ऋण लिनुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनुभएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनुभएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैङ्क तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैङ्क तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैङ्क तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनुभएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौँ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनाऊ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
7: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko nirmaan. Sagarmatha Cement. Juni, Juni lai.
4: Bihana udaina ghar ko fuhur. Rapani bhancha sarkar fuhur banausau muhur.
5: Aha, dharama sadhai aaudaina pani. Rapani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: Mahangile dhar sekdai cha. घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

अहिले तपाई आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9851006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईलाई ऋण के हो र ऋण लिनु भन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नु पर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनुभएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनुभएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैंक तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैंक तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनु भएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भन्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निर्जीवन बीमा दावी प्रक्रिया कसरी गर्ने? बीमा गरेको वस्तुमा प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्प, पहिरो आदि बाहेक आगलागी, चोरी, तेस्रो पक्षलाई क्षति, दुर्घटना, अन्य प्रकारको घटनाका कारण क्षति भएमा नजिकैको प्रहरीलाई सूचना दिने, त्यसपछि तुरन्त बीमा कम्पनीलाई पनि जानकारी गराउने, साथै बीमा दावी फारम लिएर पुरै अध्ययन गरी सही तरिकाले भर्ने र अन्त्यमा तपाईँले बीमा दावी गर्नुहुँदा आवश्यक कागजातहरू जस्तै प्रहरीको प्रतिवेदन, डाक्टरले जाँचेको पुर्जा, स्वास्थ्य परीक्षण प्रतिवेदन, औषधि किनेको बिल, अस्पताल भर्ना र फिर्ता भएको प्रमाण पत्र बीमा कम्पनीमा पेश गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा

0: कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित तीन पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।
2: नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईलाई ऋण के हो र ऋण लिनु भन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनु भएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनु भएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैंक तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैंक तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनु भएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

शुभ बिहानी। अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र यो समय अध्यात्म दर्शनको हो। अबको करिब एक घन्टा हामी तपाईँलाई अध्यात्मतिर जोड्नेछौँ। प्रभातको यो पल हामी तपाईँलाई सुमधुर भजन सुनाएर आजको दिनलाई आध्यात्मिक र शान्त बनाउने सत्प्रयासका साथ हामी आजको दिनको शुभारम्भ गर्दैछौँ। आज सोमबार हामी भगवान शिवजीको भजन महिमा निरन्तर एक घन्टा प्रस्तुत गर्नेछौँ। भगवान शिवजीको आशीर्वादले तपाईँका आजका काम सबै बनुन्, हाम्रो शुभकामना।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: नबुझेरै बिग्रिएका कारोबारबारे अब मनैबाट बुझ्नुपर्छ। पैसाको कारोबार नहो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
2: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। साथीसँग बिमाका कुरा, रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा। साथीसँग बिमाका कुरा।
3: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
0: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
4: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
5: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
4: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
5: यो मन त मेरो नेपाली हो,
6: यो मन त मेरो नेपाली हो।
4: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
5: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
6: यो मन त मेरो नेपाली हो।
7: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
8: Shine Resunga Development Bank Limited. Shine for your shining life.
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।